0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: किलिटे शर्त लागू हुई। एंसेल नेपाल के लग।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईको गाउँपालिका तिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन होइन? के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हो अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त?
7: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
8: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 12 गते शुक्रबार, अगस्त 28 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको पूर्णिमा तिथि, रक्षाबन्धन, जनै पूर्णिमा, क्वाँटी खाने दिन अनि संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा बाढ़ीपछि 977 जना अझै सम्पर्कविहीन, 389 को सफेला। अझै बाढ़ी आउन सक्ने भएका कारण उच्च सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाको अनुरोध।
1: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू। प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड़ संकलन, राहत पुनर्स्थापनामा सहयोग गर्न 8 दलको अपील।
0: कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क। खाद्यान्न अभाव र कालो बजारी हुन नदिन सरकारी निकाय सक्रिय।
1: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त। इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी। सहमतिका लागि मध्यस्थता भइरहेको पाकिस्तानको भनाई।
0: र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एन टी20 सिरिजमा नेपाल सेमी फाइनल होटबाटै बाहिरियो। ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख भन्दा बढ़ी पुरस्कार।
2: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, रसुवा बाढ़ी पछि विभिन्न सरोकारवाला निकायबाट कोषमा रकम जम्मा गर्ने क्रम शुरू भएको प्रसंग।
1: राष्ट्रिय विपत्तिमा निजी क्षेत्रले सरकारलाई खुलेर सहयोग गरेको छ। नेपाल चीन र सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको हो। विपत्को घड़ीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ौं रूपियाँ सहयोगको घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्र 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोगको घोषणा तथा प्रतिबद्धता देखिएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छ। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ। हिजोदेखि अर्थमन्त्री वाग्लेले निजी क्षेत्रबाट प्राप्त सहयोग ग्रहण गर्न थाल्नु भएको छ। कुमारी बैंकले हिजो नै 3 करोड़ रूपियाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ। यसबाहेक ठूलो संख्यामा विभिन्न संघ संस्था र कम्पनी र व्यक्तिले सहयोगको घोषणा समेत गरेका छन्। हालसम्म बीआईटी र नेपाल स्थित आधिकारिक वितरक साई मेक्स एक प्रणालीले 7 करोड़ रूपियाँ प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन् भने रकम उद्धार, उपचार, तत्कालीन राहत, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा प्रयोग गर्ने गरी सरकारको आधिकारिक संयन्त्र मार्फत परिचालन गर्ने समेत जानकारी गराइएको छ।
0: यसैबीच भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढ़ीबाट भएको क्षतिको खोज, उद्धार, राहत तथा पूर्वाधार पुनः संचालनका लागि सरकारले राष्ट्र सेवा कर्मचारीको मासिक तलब कटौती गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कर्मचारीको तह अनुसार 2-3 देखि 10 दिनसम्म तलब काट्ने निर्णय गरेको छ, जस अनुसार सबैभन्दा धेरै राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीको मासिक तलब कटौती गरिनेछ। यस श्रेणीका कर्मचारीको 10 दिन बराबरको तलब कटौती गरी कोषमा जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। राजपत्रांकित तृतीय र द्वितीय वा स्वसरहका कर्मचारीको 7 दिन, राजपत्र अनंकित वा स्वसरहका कर्मचारीबाट 5 दिन तथा श्रेणीविहीन कर्मचारीबाट 2 दिनको तलब कटौती गर्ने निर्णय गरिएको छ। उक्त तलब कर्मचारी कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरिनेछ। सबै तहका कर्मचारीको तलब कटौती गर्दा प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा 36 करोड़ रूपियाँ जम्मा हुने बताइएको छ। उक्त रकम अर्थ मन्त्रालय र महालेखा नियन्त्रणको कार्यालय मार्फत कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ। रसुवाको भोटेको सिद्धिमा आएको भीषण बाढ़ीका कारण जनधनको ठूलो क्षति भएकोले विपद पीड़ित नागरिकको उद्धार खोज र राहत कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्रता दिइरहेको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले बताउनु भएको छ।
1: बाढ़ी पीड़ितलाई सहयोग गर्ने नाममा ठगी हुने क्रम बढ़ेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले समेत सचेत गराएको छ। ब्यूरोले फर्जी राहत कोष, नक्कली क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएमसँग कुरा गर्दै ब्यूरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
0: रसुवाको भोटेकोशी बाढ़ीमा परि हालसम्म 389 जनाको शव फेला परेको छ भने 977 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको स्थिति प्रतिवेदन अनुसार बाढ़ीबाट 73 जना घाइते छन्। सम्पर्कविहीन मध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 तथा रसुवाका 161 र मकवानपुरका 66 जना रहेका छन्। नुवाकोटबाट एकजना सम्पर्कविहीन रहेको पनि विवरणमा उल्लेख छ। सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 छ। नेपाल भ्रमणमा आएका वा विदेशमा बस्ने नेपाली नागरिक मध्ये 127 जना पनि सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 13,295 सुरक्षाकर्मी परिचालित छन्। उद्धारका लागि नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 गरी 15 हेलिकप्टर परिचालन गरिएको छ। हालसम्म हेलिकप्टरबाट मात्रै 1,976 जनाको उद्धार गरिएको प्राधिकरणले बताएको छ। बाढ़ीबाट घाइते भएका 130 जना मध्ये 67 जना विभिन्न अस्पतालमा उपचाररत अवस्थामा छन्। 48 जना उपचारपछि डिस्चार्ज भएका छन् भने 14 जनालाई अन्य अस्पतालमा पठाइएको छ। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने त्रिवी सेक्सन अस्पतालमा उपचार र 6 जना घाइते आईसीयूमा छन्, जसमध्ये 3 जना भेन्टिलेटर इन्टुबेटेड अवस्थामा रहेको जानकारी दिइएको छ। बाढ़ीका कारण अवरूद्ध सड़क खुलाउने काम पनि चलिरहेको बताइएको छ। देवीघाटको सड़क अवरोध हटाइसकिएको र गल्छी, विदुर, त्रिशुली तथा बैरिनी मुगलिन सड़क खण्डमा अवरोध हटाउन उपकरण परिचालन गरिएको प्राधिकरणले बताएको छ। धुन्छे, ग्राङ खण्ड, विदुर, त्रिशुली, ढुंगे खण्ड तथा अन्य प्रभावित सड़कमा समेत भारी उपकरण परिचालन गरी सड़क सञ्चालनको प्रयास गरिएको छ। सरकारले बाढ़ी प्रभावितका लागि रसुवामा 1 करोड़, नुवाकोटमा 1 करोड़ र धादिङमा 50 लाख रूपियाँ गरी कुल 2 करोड़ 50 लाख रूपियाँ नगद पठाएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री समेत पठाएर वितरणको काम अगाडि बढ़ाइएको प्राधिकरणको भनाई छ। बाढ़ी प्रभावित क्षेत्रमा थप जोखिम कायमै रहेको छ। भदौ 11 गते बिहान 11:41 सेटेलाइट तस्वीरको प्रारम्भिक विश्लेषणमा रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर माथिल्लो तटीय क्षेत्रमा लेन्दे खोलाको बहाव अवरूद्ध भई करिब 0.11 वर्ग किलोमिटर क्षेत्रमा ताल बनेकाले उक्त ताल विस्फोट भएर फेरि बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाका प्रमुखले सीआईएनसँग बताउनुभयो।
3: चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अझै पनि बाँकी छ, त्यो भरिएर खोलिराखेको अवस्था चाहिँ छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो। त्यो जोखिमपूर्ण ताल चाहिँ हो तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढी भन्दा धेरै कम चाहिँ हो। त्यति ठुलो बाढी चाहिँ आउँदैन त्यो फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
0: उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढ़ी आउन सक्ने बताउँदै हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली। बाढ़ी पूर्वानुमान शाखाले थप सतर्कता अपनाउन पनि भनेको छ। प्रभावित परिवारका लागि ठूलो परिमाणमा राहत सामग्री आवश्यक रहेको पनि विपद व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रभावितका लागि 8692 टेन्ट, त्यही संख्यामा त्रिपाल, 39114 कम्बल तथा सुत्ने सामग्री, खाना पकाउने सामग्री, स्वच्छता सामग्री र खाद्यान्न आवश्यक रहेको उल्लेख गरिएको छ। आपतकालीन यातायातका लागि 50 देखि 60 मिटर लम्बाईका 30 बेली ब्रिज आवश्यक रहेको पनि प्रतिवेदनले जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदको बेलामा नागरिक तहबाट हुने गल्ती
4: प्रकोप पर्यटन नगरौं, त्यहाँ हेर्न जाने भीड गर्ने भीड गरिदिँदै नगर्नुहोस् कि काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि।
0: राहत पुनस्थापनामा सहयोग गर्न 8 दलको अपील, कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कारोबारको पहिलो पृष्ठमा एक वर्षमा निजी क्षेत्रले 4 खर्ब पनि लगेन ऋण शीर्षकमा परिवर्तन देवकोटाले लेखेको खबर छ। राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गत आर्थिक वर्षमा निजी क्षेत्रमा 3.59 अर्ब रूपियाँ मात्रै कर्जा विस्तार भएको छ, जुन कुल कर्जाको 6% भन्दा केही बढ़ी हो। 2083 असारसम्म कुल कर्जा 58.57 अर्ब रूपियाँ प्रभाव भएकोमा गत आर्थिक वर्षमा 6.5% मात्रै कर्जा विस्तार हुन सकेको हो। त्यस्तै भित्रपृष्ठमा रसुवा बाढ़ीका कारण हराइरहेका व्यक्तिहरू र संख्याको बारेमा खबर प्रकाशित छ। रसुवा बाढ़ीपछि कर्णालीका 216 जना सम्पर्कविहीन छन् भने 31 जना सम्पर्कमा आएका छन्। यसलाई हेमन्त केसीले सुर्खेतबाट खबर लेख्नु भएको छ। त्यस्तै रोल्पाका 24 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै बाराका 15 जना सम्पर्कविहीन भएको खबर प्रकाशित छ भने सुदूरपश्चिमका 95 जना बेपत्ता भएको 95 बेपत्ता र प्रहरीको सम्पर्कमा परिवार पुगेको खबर छ। त्यस्तै कास्कीका 14 जना सम्पर्कविहीन रहेकोमा पोखरामा 9 व्यवहारिसे सब व्यवस्थापन गरिएको दिनानाथ बरालले पोखराबाट खबर लेख्नु भएको छ।
0: अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छापिएको छ। राजनैतिक दलहरू यो दैवी प्रकोपको समयमा एक ठाउँमा उभिएका छन्। विपद व्यवस्थापनका लागि सरकारले स्रोत जुटाउँदै गरेको बारेमा पनि खबर छापिएको छ भने राहत पुनस्थापना र पुनर्निर्माणमा सहयोग गर्न 8 दलको अपील बारेको खबर पनि छापिएको छ। 8 राजनैतिक दलले बाढ़ी प्रभावित क्षेत्रमा राहत पुनस्थापना र पुनर्निर्माणका लागि मानवीय प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन विश्व समुदायसँग अपील गरेका छन्। संसदभित्र र बाहिर रहेका राजनैतिक दलले हिजो सर्वदलीय बैठक गरेर संयुक्त राष्ट्रसंघ बहुपक्षीय विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मित्र राष्ट्र तथा अन्य दात्री समुदायहरूलाई पनि सहयोगका लागि अपील गरेका हुन्। अनि अर्को खबर आश र त्रासमा आफन्त खोज्दै शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले नुवाकोटबाट अनि सुदीप कैनीले काठमाण्डुबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ी पीड़ितका लागि कहाँ र कसरी सहयोग गर्ने भन्ने विषयमा पनि छुट्टा छुट्टै सामग्रीहरू छापिएका छन्। गोर्खापत्र दैनिकमा जीवित छौ ठूलो सौभाग्य शीर्षकमा ईश्वर चन्द्र झाले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। जोखिम कायमै सतर्कता आवश्यक शीर्षकमा चाँदनी हमालले लेख्नु भएको छ भने उद्धार तथा राहत चलिरहेको बारेमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कर्मचारीको तलब सम्बन्धी उद्धार कोषमा जम्मा गर्ने बारेको खबर पनि छापिएको छ भने खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सचेत शीर्षकमा सीता शर्माले लेख्नु भएको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विपदको समस्या समयमा हुन सक्ने आवश्यक खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको हो। खाद्य कम्पनीले राहत पठाउन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाढ़ी प्रभावित क्षेत्रका नागरिकको तत्कालको राहतका लागि अत्यावश्यक खाद्य वस्तु हिजो पठाएको जानकारी गराएको छ। कृत्रिम अभाव गर्नेलाई कड़ा कार्यवाही गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चेतावनी पनि दिएको छ। नयाँ पत्रिका दैनिकमा लेन्दे खोलाको बहाव रोकिएर बन्यो 11 हेक्टरको ताल, भटेकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह शीर्षकमा एम बमले लेख्नु भएको खबर छापिएको छ। मानसरोवर जाने यात्रु बोकेका मात्रै 40 गाड़ी बेपत्ता शीर्षकमा अर्को खबर छ। बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढ़ीमा परेर 400 भन्दा बढ़ी यात्रुहरू सवारी साधन बेपत्ता भएको प्रारम्भिक अनुमानमा उल्लेख गरिएको छ। नयाँ पत्रिका कर्मी थामी सम्पर्कविहीन शीर्षकमा अर्को खबर छ। रसुवा गएका नयाँ पत्रिका कर्मी टेकराज थामी सम्पर्कविहीन हुनुभएको हो। बुधबार बिहान भटेकोशी नदीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका उहाँको नेपाल र चीन दुवैतर्फ खोजी चलिरहेको उल्लेख गरिएको छ। बाढ़ीले पूरिएका हजारौं सपनाको दस्तावेज शीर्षकमा अमूल थापाले लेख्नु भएको विचार पनि नयाँ पत्रिका दैनिकमै छापिएको छ। भित्री पन्नामा सब व्यवस्थापनमै समस्या, अस्थायी सब गृह बनाइँदै शीर्षकमा शिवहरि नेपालले लेख्नु भएको खबर छापिएको छ। भटेकोशी र त्रिशुली नदीमा परेका 399 जनाको शव भेटिएको छ, तर अस्पतालहरूमा शव व्यवस्थापन नै जटिल बनेको छ। शव गृह अभाव भएपछि अस्थायी शव गृह बनाउने तयारीमा सरकार छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले साँझसम्ममा 399 शव भेटिएको र 30 शव नुवाकोट, चितौन, धादिङ, काठमाण्डौ, पोखरा लगायतका अस्पतालमा राखिएको बताउनुभयो। तर त्यहाँका शव गृहको क्षमता सीमित भएकाले अस्थायी शव गृह बनाउन लागि पनि उहाँले जानकारी दिनुभएको छ। र खड्काको मागमा सर्वोच्चले दिएन अन्तर्कालीन आदेश, कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकको भित्री पन्नामा छापिएको छ। विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क शीर्षकमा मिलन विश्वकर्मा लेख्नुहुन्छ। त्रिशुली पारीका नुवाकोट र धादिङका क्षेत्रमा पनि सड़क सञ्जाल बाहिर विद्युतको पनि समस्या शीर्षकमा खबर छ। सरकारसँग सातवटा मात्रै बिलिभरी छन्। भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित क्षेत्रमा इन्धन आपूर्ति बढ़ाउँदै निगम शीर्षकमा अर्को खबर पनि छापिएको छ। तल्लो तटीय क्षेत्रका अस्पतालमा सब भरिभराउ व्यवस्थापनमा चुनौती, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले गाजामा जारी युद्धविराम नाजुक अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघले गाजामा आवश्यक सेवा तथा मानवीय सहायता तत्काल पुनर्स्थापना गर्न र वेस्ट ब्याङ्कमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेको हो। संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै पश्चिम एशिया शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष समन्वयकर्ताले गाजाका बासिन्दाले असहनीय अवस्था र अत्यधिक पीड़ा भोगी रहनु परेको समेत बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रीले सहयोगी मुलुकहरूका विदेश मन्त्रीहरूलाई वाशिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको बताउनु भएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौसैनिक निगरानी तथा हर्मुज जलघाँटी हुँदै हुनेवे पेट्रोलियम आपूर्तिमा प्रभाव बढ़ाउने रणनीति अघि बढ़ाएको समेत बताउनु भएको हो। यसैबीच अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानले बताएको छ। पाकिस्तानका सेना प्रमुखले तेहरान भ्रमण अमेरिका र इरान बीचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले गरिरहेका निरन्तर प्रयासहरूको हिस्सा भएको समेत उल्लेख गरेको हो। पाकिस्तानमा चलिरहेको अमेरिकी इरान गतिरोध सम्बन्धी आफ्ना भातृ राष्ट्रहरूसँग मध्यपूर्व र खाड़ी संकट समाधान गर्न समन्वित र इमानदार कूटनीतिक प्रयास जारी राखेको समेत पाकिस्तानका संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जीत निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पारेको हो। अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनल होडबाट बाहिरिएको छ। हिजो भएको खेलमा नेपाल किंग्समेनको टोलीसँग 31 रनले पराजित भएको हो। चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। फोङलिङ स्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आजबाट शुरू हुने प्रतियोगिताको उद्घाटनमा आयोजक ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। 8 टीमको सहभागिता रहेको खेलमा विजेताले 7,02,083 र उपविजेताले नगद 3,52,083 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: विपदमा उद्धार, खोज र राहत पहिलो प्राथमिकता, नागरिकको दायित्व कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब विपदको बेलामा नागरिकको लापरवाही। रसुवामा बाढ़ी प्रभावितको उद्धारको काम चल्दै गर्दा नागरिक स्तरबाट असहयोगका विवरणहरू पनि सार्वजनिक भइरहेका छन्। साथै सुशीला श्रेष्ठले हिमबाड़ी विज्ञ श्रीकमल दुविदीसँग कुराकानी गर्नुभएको छ।
4: पूर्व सूचना आउनु अगाडि नै त्यो जमिन थर्केर आउने जुन छ नि त्यस्ता खालका चाहिँ नि उहरू घटना भइसकेका हुन्छन् अथवा संकेतहरू आइसकेका हुन्छन्।
5: बाढ़ी आउँदैछ अरे भनेर माथिबाट बाढ़ी आउँदैछ भनेर खबर प्राप्त भयो, अब त्यसपछि के गर्ने?
4: अब सुरक्षितमा जाने, खोलै खोला भाग्ने होइन, माथिल्लो भागमा भाग्नुहोस् त्यो बाढ़ीले नभेट्टाउने ठाउँमा।
5: जस्तो पूर्व पश्चिम खोला बगिरहेछ भने उत्तर दक्षिणतिर
4: खोलाबाट टाढा, खोलाबाट टाढा माथिल्लो भागमा, माथिल्लो उसमा जाने, बाटै बाटो जाने पनि होइन। खोला बाटो माथि जान्छ भने ठिक छ होइन, तर बाटो तल जान्छ भने बाटै बाटो भागेर खोलालाई तपाईँले त्यो बाढीलाई जित्न सक्नुहुन्न, दौड
5: जति छिटो कुद्नु
4: सक्नुहुन्न।
5: त्यसपछि के गर्ने? अब सुरक्षित ठाउँमा डाँडातिर गइयो, अब के गर्ने?
4: अब त्यहाँ चाहिँ आफ्नो चाहिँ अब भनौँ न सुरक्षित रूपमा कतै बस्न सक्ने अवस्था, अब आफ्नो केही क्षति भएको छैन भने बाढीको नजिकबाट बस्न, अब यसमा के छ भने ठूलो त्रासको कुरा पनि आउँछ, मान्छेहरू त्यही घरमा गएर बस्नु पनि सक्दैनन् कि। त्यो एकदमै मैले भुइँचालोको बेलामा मैले अनुभव गरेको छु कि एउटा मानसिक रूपमा मान्छेलाई असत्त विक्षिप्त बनाउँछ। हेर्नुहोस् यो
5: आफ्नो मान्छे गुमाएको छ, आफ्नो घर गुमाएको छ, होइन सबै गुमाएको छ
4: होइन। अब त्यो हिसाबमा एकदम यो मानसिक रूपमा पनि एउटा मान्छेहरूलाई चाहिँ काउन्सिलिङ पनि जरुरी हुन जान्छ कतिपय होइन, भन्दाखेरि त्यही ठाउँमा गएर बस्नलाई गाह्रो पनि हुन सक्छ कतिपय त्यही घरमा। अब आफ्नो खानपिनको व्यवस्था गर्नु पर्यो, सबभन्दा त अब यस्तो ज्यान बचिसकेपछि पहिला त प्यास लाग्ला, तपाईँ चाहिँ यहाँ बोल्दा बोल्दै मलाई यहाँ प्यास लागिसक्यो होइन, भनेपछि त्यहाँ बस्ने मान्छेलाई त कति घण्टादेखि खाइरहनु भएको, खानु पाउनु भएको छैन, पानी प्यास लाग्ला, त्यसपछि भोक लाग्छ एकछिनपछि, त्यसपछि आराम गर्न मन लाग्ला होइन। अब आराम गर्नै जिउले माग्छ, त्यही कुरा प्राकृतिक हो, त्यही कुराहरू चाहिँ व्यवस्था गर्नुपर्छ।
5: अहिले अब सशस्त्र प्रहरी, नेपाल प्रहरीहरू, थुप्रैजना टोलीहरू चाहिँ खोज र उद्धारको लागि खटिनु भएको छ, उहाँहरूलाई कसरी सघाउन सकिन्छ?
4: अनावश्यक भिड नगर्ने मुख्य कुरा होइन, यो अब यो मलाई त अझ सबभन्दा टाउको दुखाइ नै यो टिकटक र उहाँहरूलाई सहज रूपमा काम गर्न दिनुहोस्। त्यो उद्धार त्यो त्यो जुन विपदग्रस्त ठाउँमा चाहिँ त्यहाँ म यसलाई चाहिँ टुरिज्म भन्छु कि, यो विपद यो प्रकोप पर्यटन, यो प्रकोप पर्यटन नगरौँ, त्यहाँ हेर्न जाने भिड गर्ने भिड गरिदिँदै नगर्नुहोस् कि। काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ, उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि। काम गर्ने मान्छेलाई त्यो
5: अब यहाँ खोला यत्रो धेरै बगिरहेछ अनि यहाँनिर घरमा उभिएर गरिरहनु भएको छ, नि त यो घरै बगाइदियो भने यत्रो जनाको जिन्दगी।
4: मैले भने त्यो त्यो ठाउँ जुन छ त्यो ठाउँ सुरक्षित छ कि छैन भन्दाखेरि त अब हेर्नुहोस् त, अब एउटा सिलिन्डर ग्यास भनेको कति पर्छ त? 4,000 रुपियाँ पर्ला, भरिरहेछ भने 4,000 रुपियाँ पर्ला होइन, त्यो 4,000 रुपियाँको लागि ज्यान फाल्नु उचित हो कि होइन? हेर्नुहोस् होइन,
3: हिमबाड़ी विज्ञ श्रीकमल दुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
6: रसुवा बाढ़ीपछि 977 जना अझै सम्पर्क विहीन, 389 सब फेला, अझै बाढ़ी आउन सक्ने भएका कारण उच्च सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाको अनुरोध।
3: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड़ संकलन, राहत पुनस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग 8 दलको अपील।
6: कांग्रेसको 15 औं महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विपद र राष्ट्रिय सड़क सञ्जालसँग विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क, खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सरकारी निकाय सक्रिय।
3: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त, इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी।
6: र एसएससी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एण्ड टी 20 सिरिजमा नेपाल सेमी फाइनल होटबाट बाहिरियो। ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख बढ़ी पुरस्कार पाउने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकौली .com राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय नेपाली क्रिकेटको खस्किदो अवस्था
7: जसले नतिजा पनि राम्रो दिन सकिराखेको छैन, तर विश्वभरमा नेपालीलाई चिनाउने एउटा खेल मध्येमा नेपाली क्रिकेट पनि एउटा हो। त्यस विषयमा केही व्यक्तिहरूले पछिल्लो समयमा सामाजिक सञ्जालमा सुझावहरू आफ्नो विचारहरू पनि राख्दै आएका छन्। यहाँ एउटा खुल्ला मैदान जस्तो देखिन्छ, खुल्ला मैदानमा एकजना युवा थचक्कै बसेका छन्, भुइँमा एक्लै बरबराइरहेको जस्तो देखिन्छ, केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, क्रिकेटले नेपाललाई चिनाएको थियो, फेरि हिजो आज चाहिँ किन हरिबिजोग।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले लालित प्रकाशन र सन्तोष गन्धर्व विदा भनौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवामा आएको बाढ़ीपछि टीकापुरका 29 जना सम्पर्कविहीन, सम्पर्कविहीनको खोजी कार्यका लागि आफन्तको आग्रह। रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व आज मनाइँदै जनै पहिरिँदा 3 ऋणबाट मुक्त भइने विश्वास। किशोर अवस्थाका बाल बालिकाहरूसँग अभिभावक शिक्षक सबैले साथीत्वको व्यवहार गर्न जरूरी, अभिभावकले पनि समस्या बुझ्नुपर्ने बाल बालिकाको अपेक्षा। र महिलाहरू घरयाची कामसँगै आय आर्जनका कार्यमा जोडिँदै। अब खोज खबर विस्तारमा। अस्ति रसुवामा आएको बाढ़ीपछि टीकापुरका 29 जना सम्पर्कविहीन भएका छन्। टीकापुर नगरपालिकाको तथ्याङ्क अनुसार टीकापुर नगरपालिका वडा नम्बर 1 का 23 जना, 5 का 5 जना र वडा नम्बर 7 का 1 जना सम्पर्कविहीन भएका हुन्। अहिलेसम्म वडा नम्बर 1 समितिपुरका तुलाराम चौधरी र दिलबहादुर चौधरी, शक्तिनगरका रमेश कुमार चौधरी, वडा नम्बर 9 का बालकृष्ण चौधरी र वडा नम्बर 4 का देशराम चौधरी गरी 5 जना व्यक्ति भने सम्पर्कमा रहेका छन्। यी 5 बाहेक अन्य 29 जनासँग बाढ़ी आएपछि सम्पर्कविहीन भएका खबर प्राप्त भएको टीकापुर नगरपालिकाका सूचना अधिकारी देवी प्रसाद आचार्यले जानकारी दिनुभयो।
1: 2083 भाद्र 10 गते बिहान आएको भोटेकोशी नदीको रसुवामा आएको बाढ़ीमा परि सम्पर्कविहीन भएका हाम्रा टीकापुर नगरवासी वार्ड नम्बर 1 मा चाहिँ 23 जना छन्, वडा नम्बर 5 मा चाहिँ 5 जना छन् र वडा नम्बर 7 मा 1 जना गरेर जम्मा हाम्रो 29 जना सम्पर्कमा चाहिँ आउनु सक्नु भएको छैन। अहिलेसम्मको तथ्याङ्क यही छ। अब अरू केही आयो भने थप अपडेट होला।
0: सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीपछि टीकापुर नगरपालिका वडा नम्बर 5 मणिकापुरका 5 जना सम्पर्कविहीन भएका हुन्। पहिलो पटक कामको सिलसिलामा रसुवाको धुन्चे हाइड्रो पावर क्षेत्रमा पुगेका उनीहरू त्यहाँ कार्यरत थिए। भदौ 10 गते भोटेकोशी क्षेत्रमा आएको ठूलो बाढ़ीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारका सदस्यको भनाइ छ। चुटकी थारूका छोरा पूर्णबहादुर थारू बुवा सकुशल रहेको खबर सुन्नका लागि आफूहरू पर्खिरहेको बताउनुहुन्छ।
2: अहिले त सम्पर्क विहीन छन्, थाहा पनि छैन। अब त्यहाँ हाम्रो यहाँका सबै 5-10 जना सम्पर्क विहीनमा छन्। उहाँको चिनजान हो को हुनुहुन्छ मलाई त्यो थाहा भएन। मेरो बुवाको साथी होइन, त्यहाँ हाम्रै यतैको मान्छे हो नि त। अब अहिले रसोतिर जानु पनि फेरि बाटो पनि धुनु पर्यो।
0: सम्पर्कविहीन 5 जनाको अवस्थाबारे जानकारी नआएपछि परिवार तथा आफन्तहरू चिन्तित बनेका छन्। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको तर फोन सम्पर्क तथा कुनै खालको खबर नआएको चन्द्रबहादुर थारूगी भतिजीले बताउनु भएको छ।
3: कनेक्टमा आउनु भएको छैन अझै, उनको मोबाइलै छैन। अरू साथीसँग एकचोटि फोन गर्नु भएको, त्यसपछि गर्नु भएको छैन। घरमा समथिङ त्यो एचुरल त थाहा भएन, मोबाइलै छैन। यही मोबाइलमा हेरेर अनि यहाँको आफन्त यही गाउँको मणिकापुर यहाँ 5 हो, यहाँको अरू दायाँ बायाँ पनि मान्छे गएको अनि उनीहरूले सबै भन्दा भन्दा अनि कुरा यसो यसो गरेर अनि त्यही भएर अरूसँग पनि छैन। मोबाइल यहाँबाट जुन जुन साथीहरूको गएको उनीहरूको नम्बरबाट कनेक्ट गरेको फोन नै लागेको नराम्रो त नसोचेको, राम्रै भयो होस् भनेर त्यही सोचाइमा बस्नु भएको। सबैजना हिजोदेखि अलिअलि थाहा पाएको तर आज सबै यताउता ठुलो ठुलो मान्छेसँग कुरा गरेको, अब सबै ओल्लो पल्लो घरको मान्छे सबै रोइरहेका छन्। आफू पनि यहाँ मम्मी पनि खासै पढ्नु भएको छैन अनि दुईटा छोरी सबै इन्डियामा छन्।
0: अर्का सम्पर्कमा नआएका कमलबहादुर चौधरीका छोरा दोर्जे चौधरी आफ्ना बुवा सुरुङमा थुनिएको खबर आएकाले आफूहरू उनीहरू सुरक्षित भेटिने आशामा रहेको बताउनुहुन्छ।
4: सम्पर्कमा आउनु सकेन बुवा, अब के गर्ने? अब जनप्रतिनिधिहरूसँग भनेछौँ, अब कुरा त भयो सुरुङ नै छन् रे भित्र, खै अब त्यस्तो थाहा भएन, ठिक छन् होला सायद। छिन्न भनेपछि अब बाटो पहिरो लिएर तुरे जस्तो लागेर अक्सिजनको कमी छ, उता फोन लागिरहेको छैन, कसैको फोन लागिरहेको छैन, कन्ट्याक्ट दिन छन्, परिवार त अब हामी 7 जना छन्, 6 जना। अब बुवा सामान त काम न म पनि हल्का फुल्का त काम गरिहाल्छु, पहिले सोधिजानु भयो। अब समस्या त अब फोन लाँदै थियो अब सबैलाई, अब फोनै नलागेर अब फोनमा कन्ट्याक्ट दिन थिएन, अब कन्ट्याक्ट त्यस्तो भयो रे, तिन भित्रै छन् भन्ने। हजुर,
0: यहाँबाट काम गर्न गएका युवाहरू सम्पर्कविहीन भएपछि टीकापुरभरि नै चिन्ता फैलिएको छ। उनीहरू मध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन्। उनीहरू सम्पर्कविहीन भए पनि सुरुङ मार्गमा फँसेको अपुष्ट खबर आएकाले केही आशा पनि पलाएको आफन्तहरूले बताएका छन्। उनीहरूलाई लिएर जाने तुलाराम चौधरी सम्पर्कमा हुनुहुन्छ। उहाँले पनि उनीहरू जीवितै रहेको भन्ने अपुष्ट खबर प्राप्त भएको जानकारी दिनुभएको छ। घरका सदस्यहरू सम्पर्कविहीन भएको दुई दिन जाँदा पनि जनप्रतिनिधिहरूले कुनै पनि चासो नदेखाएको भन्दै परिवारका सदस्यहरूले आक्रोश समेत व्यक्त गरेका छन्। यसैगरी जानकी गाउँपालिकाका छजना व्यक्ति पनि बाढ़ीपछि सम्पर्कविहीन भएका जानकी गाउँपालिका वन वातावरण तथा विपत्ति व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जोशीले जानकारी दिनुभएको छ। यस्तै जानकी गाउँपालिकाले बाढ़ी पीड़ितहरूको राहतका लागि 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। स्थानीय विपत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले गाउँपालिकाको विपत्ति व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस्तै गाउँपालिकाका जनप्रतिनिधि र अधिकृत स्तरका कर्मचारीहरूको 5-5 दिनको सहायक स्तर तथा स्तरका कर्मचारीको 3 दिनको र श्रेणीविहीन कर्मचारीको 2 दिनको बराबरको तलब संकलन गरी राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरिएको छ। बाढ़ीमा परेका गाउँपालिकाभित्रका प्रभावित परिवारलाई गाउँपालिकाबाट मनोसामाजिक परामर्श प्रदान गरिने पनि गाउँपालिकाले निर्णय गरेको बताएको छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन जनै पूर्णिमा पर्व आज देशभर नव यज्ञोती एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी ताल तलाव पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षासूत्र बाँध्दछन्। रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन पनि हो। जनै लगाउनेहरू यस्तै दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन्। यस दिन वर्षभरिका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्री र राख्ने गरिन्छ। जनैमा भएको 3 धागोमा देव ऋण पितृ ऋण ऋषि ऋणबाट मुक्त हुनका लागि अभिमन्त्रित गरिएको जनै पहिरिने चलन छ। यस दिन नेपालमा ब्राह्मणहरू नुहाई धुवाई गरेर पूजापाठ गरिसकेपछि पवित्र धागो जसलाई रक्षाबन्धन र रक्षासूत्र पनि भन्दछन् बोकेर गाउँ गाउँ गएर सबैजनालाई रक्षाबन्धन बाँधेर टीका लगाइदिने गर्छन्। यसै विषयमा आर्य समाजका सचिव टीकाराम आर्यसँग सहकर्मी दुर्गा देवकोटाले कुराकानी गर्नुभएको छ। यो खबर केही समयपछि हामी प्रसारण गर्नेछौ। महिलाहरू साँझ बिहान घरयासी काममा व्यस्त हुन्छन्। घरयासी काम पछिको समय आय आर्जनमा लागेर महिलाहरूले आफ्नो जीवन सहज बनाएका छन्। टीकापुरकी देशरानी चौधरी पहिला कपड़ा सिलाउने काम गर्नुहुन्थ्यो। 2 वर्ष अघि अटो रिक्सा किनेपछि देशरानीको जीवन सहज भएको छ। यस विषयमा सहकर्मी दुर्गा देवकोटाले देशरानीसँग कुराकानी गर्नुभएको छ।
5: खाना खाएर त्यस्तै 9 बजेबाट 6 बजेसम्म
6: घरधन्दा पनि गर्नु भइया छ, अटो पनि चलाउनु भइया छ, होइन?
5: हजुर।
6: अनि घरधन्दा पनि गरेर अटो पनि चलाएर महिलाले आमदानी गर्दा के सजिलो हुँदो रहेछ?
5: त्यही घर खर्च चलाउनलाई सजिलो भएको छ भनौँ। अलिकता आफ्नो खर्च घर खर्च बालबच्चाको लागि कापी कलम लिनलाई अलि भइहाल्छ। अरूसँग माग्नु पर्दैन, आफै कमाएर लिन सकेछ।
6: कति समय भयो हजुर अटो चलाउन थालेको?
5: मेरो 2 वर्ष नायो।
6: अनि के ऋणमा किन्नु भयो कि कसरी किन्नु?
5: ऋण भन्नाले पनि त्यही किस्ता
6: लिएको।
5: हजुर।
6: तिरिसक्नु भयो?
5: हजुर, तिरिसकेछ।
6: सुरुमा चाहिँ म अटो चलाऊ भन्ने कसरी लाग्यो भन्नु न, के गर्नुहुन्थ्यो पहिला?
5: पहिला घरमै बसेर लुगा सिल्थे, अब आँखा कमजोर भएर अनि पछि अब के गरेर बस्ने भनेर अनि त्यतिकै बस्नु भनेर अटो चलाएर हुन्छ कि भनेर अटोमा लागे। अरू महिला चलाएको देखे, अब म पनि चलाऊ कि त्यस्तै लाग्यो। अब
6: सक्छु जस्तो लाग्यो।
5: हजुर।
6: सिक्न कति समय लाग्यो?
5: केही नै, त्यस्तै चलायो। 1 दिनभरि सिकेम चलायौँ, त्यस्तै चलाउँदै सिक्दै चलायो।
6: ठिकै गरेछु भन्ने लागेछ?
5: हजुर।
6: अनि अटो चलाउनु नथालेको भए तपाईँ के गर्नुहुन्थ्यो होला अहिले?
5: त्यस्तै घरमा बस्थे, अब के गर्नु, जेलमन्त्री त जान्थेन, त्यस्तै घरमा बाख्रा साख्रा पालेर बस्थे। अभावै हुन्थ्यो भन्ने, अब दुःख हुन्थ्यो, अब बाख्रामा पनि त्यति फाइदा छैन, वर्षको त्यही समस्या हुन्थ्यो।
6: महिलाहरूले के यसरी आफैले काम गर्न पैसा कमाउन कतिको आवश्यक छ?
5: आवश्यक छ, किनभने अब महिला आफू खर्च गर्नलाई आफ्नो श्रीमानसँग नमाग्नु पर्ने, आफैसँग भएपछि जे पनि किन्न सकिन्छ,
6: सबै जोड्न सकिन्छ,
5: जे चाहियो त्यो लिन सक्यो, राम्रो भएको छ।
0: खोज खोज खबरमा किशोर अवस्थाका बालबालिकासँग अभिभावक शिक्षक सबैले साथीत्वको व्यवहार गर्न जरूरी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
8: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
9: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
10: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
11: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टीकापुर, कैलाली।

0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। बाल बालिकाहरूमा पठन पाठनसँगै संस्कार सिकाउन जरूरी छ। पूर्व बाल्यावस्थादेखि नै बाल बालिकाहरूलाई संस्कार सिकाउन पर्दछ भन्ने बाल बालिकाका किशोर अवस्थामा पुगे पनि संस्कारसँगै अनुशासन र जिउने कला सिकाउनु पर्दछ। बाल बालिकाहरूले घरमा विद्यालय र सहपाठीबाट यी कुराहरू सिक्ने गर्दछन्। थप खबर सहकर्मी पूर्ण विकबाट।
1: किशोर अवस्थाका बालबालिकाहरू घरमा अभिभावकसँग रमाउन र आफ्ना कुराहरू अभिभावकलाई खुलेरै भन्न पाइयोस् भन्ने चाहन्छन्। अभिभावकले पनि आफूलाई साथी जस्तै व्यवहार गरेर आफ्नो गुनासो र कुराहरू सुनिदिने गरेको टिकापुरकी प्रेरणा सोप बताउनुहुन्छ।
2: आफ्नो मनमा लागेको सब भावना जति पनि शेयर गर्नुपर्छ मम्मी बाबालाई एकदम साथीको हिसाबले गर्छु, आफ्नो साथी जस्तै मान्छु। अनि मम्मी बाबाले पनि मेरो कुरा बुझिदिनुहुन्छ, सुनिदिनुहुन्छ। हाम्रो चाहना भनेको हाम्रो मम्मी बाबाले हाम्रो कुरा सुनिदिनु हो। र हाम्रो घरमा चाहिँ राम्रै छ सबै कुरा। बाबा मम्मी शिक्षित हुनुहुन्छ, साथी जस्तै व्यवहार गर्नुहुन्छ।
1: विद्यालयमा अध्ययनरत किशोर अवस्थाका बाल बालिकाहरूलाई अनुशासन सिकाउनुमा विद्यालयमा शिक्षकको भूमिका पनि महत्वपूर्ण हुन्छ। उनीहरूलाई विद्यालयमा शिक्षक र विद्यार्थी बीचको दूरी घटाई साथीत्व व्यवहार गर्ने हो भने साथीहरू शिक्षकसँग नजिक हुन थाल्छन्। यदि विद्यार्थी शिक्षक बीच सम्बन्ध प्रगाढ भयो भने विद्यार्थीले शिक्षकलाई साथी जस्तो नजिक ठान्छ र आफ्ना सबै कुराहरू बाँड्न थाल्छ भने अर्कातिर शिक्षकले भनेका हरेक कुराहरू विद्यार्थीले नकार्न सक्दैन, जसले गर्दा सिकाइमा सकारात्मक प्रभाव पर्छ भन्नुहुन्छ कर्णाली मावि टिकापुरकी शिक्षक माया पोखरेल।
3: विद्यार्थी र शिक्षक भनेको त एक सिकाका दुई पाटा जस्तै हो। हाम्रो एकदमै क्लोज नेट सम्बन्ध हुनुपर्छ। म त झन् सामाजिक पढाउने टिचर भएको हुनाले विद्यार्थीलाई प्रत्येक दिन थोरै समय लिएर नैतिक शिक्षाहरू दिने गर्छु, अनुशासनका कुराहरू सोध्ने भन्ने गर्छु होइन। अब त्यो गर्दाखेरि बच्चाहरूले आफूलाई लागेका जिज्ञासाहरू आफूलाई परेका कुनै पनि कुराहरू होइन कसैबाट पनि कुनै पनि किसिमको उनीहरूलाई चाहिँ त्यस्तो किसिमको पीडाहरू छन् भने पनि उनीहरूले म सम्व्यक्त गर्न सक्छन्। त्यो एउटा साथी जस्तो सोचेर होइन सम्बन्ध एकदमै क्लोज भएको मान्छन्। मैले उनीहरूलाई पटक पटक पनि भन्ने गर्छु कि म तिमीहरूको साथी जस्तै शिक्षक हो होइन, साथी सम्झ, तिमीहरू अरूसँग भन्न नसकेको सेयर गर्न नसकेको कुराहरूको मसँग भन भन्छु। त्यसले गर्दाखेरि पनि उनीहरूले के गर्छन् त मसँग भन्ने कुराहरू समस्याहरू राख्ने गर्छन्।
1: त्यसै गरी विद्यार्थी संघको सम्बन्धले शिक्षक र विद्यार्थीलाई धेरै कुरामा सहजता हुन्छ। विद्यार्थीले सम्बन्ध नजिक भएकै कारण शिक्षकसँग धेरै कुरा खुलेरै भन्न सक्छ भने शिक्षकले भनेका कुराहरू सहजै स्वीकार्न सक्छन् र उसलाई अनुशासनमा राख्न शिक्षकलाई सजिलो हुन्छ। किशोर अवस्थामा अनुशासन सिकाउन सके विद्यार्थीलाई भोलि राम्रो बाटोमा लाग्न उत्प्रेरित गर्न सकिने भएकाले अनुशासन सिकाउन जरूरी छ। अर्का शिक्षक रेणु रेग्मी।
4: अनुशासन त झन् विद्यार्थीको गहना नै हो। विद्यार्थीलाई अनुशासन नभई नहुने हो। विद्यार्थीहरूलाई अनुशासन गराउँदा हामीले सबभन्दा पहिला त विद्यार्थीसँग नजिक भइन्छ र विद्यार्थीका कतिपय भन्न नसकेका उनका कुराहरूलाई पनि जान्ने मौका पाइन्छ र त्यसलाई सही सल्लाह सुझाव गरेर विद्यार्थीलाई अगाडि बढ्नलाई पनि सहयोग हुन्छ जस्तो मलाई लाग्छ। साथसाथै हामीसँग नजिक हुँदा उनीहरूले हामीसँग एउटा साथीत्वको भावना उनीहरूमा हुन्छ र उनीहरूले आफ्ना समस्याहरू आफ्ना लुकेका कुराहरूलाई सहजै भन्न सक्छन्।
1: कतिपय अभिभावक किशोरावस्थाका बाल बालिकासँग सम्बन्ध नजिक बनाउँदैनन्। उनीहरूले केही काम नजाने वा बिगारे भने बढी तनाव दिने गाली मात्र गरिरहने हुन्छ, जसले उनीहरूलाई झन तनाव दिन्छ। किशोरावस्थाका बाल बालिकासँग अभिभावकले पनि साथी जस्तै व्यवहार गर्नुपर्छ। उनीहरू सँगै बस्ने, उनीहरूको समस्या नजिकबाट निहाल्ने र खुलेरै बोल्न उत्प्रेरित गर्ने हो भने उनीहरू जीवनमा धेरै कुरामा प्रगति गर्न सक्छन् भने मानसिक रोगी हुनबाट पनि जोगिन्छन्। त्यसैले आफूले पनि छोराछोरीसँग साथीको व्यवहार गर्ने गरेको बताउनुहुन्छ अभिभावक लोक बहादुर बिस्ती।
5: पहिलो घर आमा बुवा हुन्छ भने दोस्रो घर विद्यालय हुन्छ होइन। कसैका आमा बुवाहरू अभिभावकसँग खुलेर बोल्छन् भने कसैका विद्यार्थीहरू गुरुहरूसँग बढी खुलेर बस्छन्। त्यही भएर यो कुरा चाहिँ अभिभावक र गार्जियनसँग एकदमै हुन पनि जरुरी छ र हुन्छ पनि जस्तो लाग्छ मलाई। मैले त एकदमै गरेको छु। मैले त मेरा छोराछोरी हो, तिमीहरू मेरो छोराछोरी होइन, मेरो तिमीहरू दाई भाइ हो, तिमीहरूलाई केही समस्या पर्छ भनेपछि खुलेर भन्नुपर्छ। गलत काम गर्नु हुँदैन होइन, गलतको हामीले साथ दिनु हुँदैन, सही कुराको लागि काहीँ कतै केही पनि डर मान्नु हुँदैन। बगैँचा खोलेर मलाई मेरो बुवाले के भन्ला, आमाले के भन्ला भनेर होइन, मेरो साथी हो, मैले साथीत्वको व्यवहारले उहाँलाई चाहिँ भनेर माग्नुपर्छ भनेर चाहिँ खुलेर भन्नुपर्छ। हामी लुकाउनु छुकाउनु हुँदैन भन्ने चाहिँ मैले त्यसरी व्यवहार गरेको छु र म गर्छु भने कतिपय कुराहरूमा अब छोरा त त्यति लाज मान्दैन, छोरीहरूको चाहिँ अलिकति के हुन्छ भने आमासँग खुलेर बोले पनि बाबुसँग चाहिँ बोल्न अलि हिचकि

0: रिसाउँछ होइन, तर तै पनि म चाहिँ हिचकिचाउनु हुँदैन छोरी, गलत गर्नु पो भएन, सही कुराको लागि त तिम्रो त एक किसिमको त म बुवा भयो भने साथी जस्तो व्यवहार गर न भनेर चाहिँ उनीहरूलाई चाहिँ बनाउँछु र बनेको पनि छु जस्तो चाहिँ लाग्छ है मलाई।
1: किशोर अवस्थाका बाल बालिकाहरूलाई शिक्षक होस् या अभिभावक, सबैले सकारात्मक सोच सँगै साथीत्वको व्यवहार गर्नु पर्दछ जसले उनीहरूमा प्रगति गर्न झन उत्प्रेरणा मिल्ने गर्दछ।
2: फेरि जनै पूर्णिमाका कुरा। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा, ऋषि तर्पणी पर्व आज देशभर मनाइँदैछ। यसको आफ्नै महत्व रहेको छ। यस विषयमा आर्य समाज नेपालका सचिव टीकाराम आर्यसँग सहकर्मी दुर्गा देवपटाले कुराकानी गर्नुभएको छ।
3: यो चाहिँ हाम्रो हिन्दूहरूको विशेष गरेर वैदिक सनातन धर्मलाई मान्नेहरूको विशेष पर्वको रूपमा लिइन्छ र यो प्राचीन कालदेखि यसलाई हामी मनाउँदै आएका छौँ र ऋषि मुनिहरूले यसलाई एउटा श्रावणी उपाकर्मको रूपमा चाहिँ दिनुभएको छ र श्रावण पूर्णिमाको दिन विशेष गरेर यद्यपि यो महिनाभरि नै यो पवित्र महिनाको रूपमा र यसमा चाहिँ विशेष गरेर श्रावणी उपकर्ममा यज्ञोपवीत धारण लगायतका कुराहरू गरेर वेद पढ्नको निमित्त तयार हुने अवस्थालाई चाहिँ ऋषिहरूले यसलाई यो पर्वलाई चाहिँ मनाउन शुरू गर्नुभएको थियो र त्यही क्रममा यो आजको अवस्थामा आइपुग्दासम्म केही परिवर्तन चाहिँ भएको छ। जो चाहिँ हिन्दू परम्परामा सबैले जनै धारण गर्ने र त्यसपछि वेद पढ्ने जुन परम्परा थियो त्यसमा केही परिवर्तन चाहिँ भएको पाइन्छ र जसलाई आजको अवस्थामा रक्षाबन्धनको रूपमा चाहिँ यसलाई मनाइरहेका छौँ र एकातिर यो सांस्कृतिक रूपमा महत्वपूर्ण पर्वको रूपमा लिएको थियो भने त्यसलाई साथसाथै ल्याएर हामी यसलाई धर्मसँग पनि जोडेका छौँ। धर्मसँग यस कारणले जोडिएको छ यो किनकि वेद धर्मको सम्पूर्ण धर्मको मूल हो र यो वेदलाई चाहिँ प्रत्येक मनुष्यले जान्नु पर्दछ भन्ने जुन उद्देश्य हाम्रा ऋषि मुनिहरूको थियो त्यो उद्देश्यलाई परिपूर्ति गर्नको निमित्त आजको पर्वबाट जुन यो हुँदैछ अथवा जो हामी मनाइरहेका छौँ विभिन्न समयमा यसलाई आत्मसात गर्दै आफ्नो जीवनलाई उज्जवल बनाउनको निमित्त यो परम्परा चाहिँ सुरु भएको थियो। र अर्को कुरा जनैमा विशेष गरेर तीनवटा तार हुन्छ। तीनवटा तारको अर्थ तीनवटा ऋणबाट व्यक्ति उऋण हुनुपर्छ भन्ने संकेत हो। व्यक्ति चाहे जोसुकै हो उसले तीनवटा ऋण ल्याएर आएको हुन्छ, पितृ ऋण, देव ऋण र ऋषि ऋण ल्याएर आएको हुन्छ। यी तीनै ऋणलाई उऋण गर्नको निमित्त यस यज्ञोपवीत धारण गर्ने यो परम्परा चाहिँ बसेको छ र केही समय यता जस्तो हाम्रो समाजमा केही व्यक्तिहरूलाई यज्ञोपवीत धारण गर्नबाट निषेध गरिएको पनि पाइन्छ र केहीले गर्दैनन् र त्यसको लागि एउटा अर्को प्रतीकको रूपमा चाहिँ रक्षाबन्धन आयो जसलाई रक्षाबन्धनमा पनि तीन किसिमको रङले बेरिएको हुन्छ र त्यसको तात्पर्य पनि त्यही हो कि जनैको प्रतीकको रूपमा त्यसलाई चाहिँ अरूले लगाउने गर्दछन् र यद्यपि लगाउँदा चाहिँ समस्या कसैलाई पनि होइन, जनै सबैले लगाउन सक्ने कुराहरू हो। त्यसैले यो पर्वलाई चाहिँ सांस्कृतिक र धार्मिक रूपमा अत्यन्त महत्वपूर्ण पर्वका रूपमा चाहिँ लिइएको पाइन्छ।
2: खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊं। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।

0: से कबू का पी रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आज का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान नहीं हरा।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस कटरस बाटिन ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई।
1: लिया लिया मैं अब भी ही जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373।
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नंबर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मंदिर नजीक
5: पाउने
6: त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04।
11: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालु जनआवाजको सामुदायिक मनले उपभोक्ताको जीवन सहज बनाउन थुप्रै प्रयास गरेका छन्। आजको जनआवाजमा हरियाली वन जानकी गाउँबाट कस्तो जानकी नौबाट कस्तो सेवा पाउनु भएको छ भने केही उपभोक्तालाई सोधेका छौ।
12: भजन देवी थापा ठिकै छ बाख्रा गाई भैँसी पालेपछि घाँस दाउरा पाइन्छ अब कोही यस्तो हरियो सार्यो मर्यो यसो भए पनि दाउराको उपलब्धि गर्न सजिलो हुन्छ सबै दिदी बहिनी जम्मा भए बेला भेटघाट हुन्छ वन बनाएपछि हरियाली वन नेपालको धन भन्ने अब पहिलादेखिको हो राम्रै छ अब यतिकोमा हजुरले सबैले सहयोग गरिदिनु भएपछि अझै झन राम्रो बनला बन्न सक
13: गंगा देवी रावल
14: दौरा ल्याउँछु कहिले दार ल्याउँछु चाहिँ दार पनि ल्याउँछु दौरा पनि ल्याउँछु घाँस पनि ल्याउँछु सबैको सुविधा छ हामीलाई
13: आफ्नो वन भ्याडी अब त्यति सुविधा राम्रो छ हामीलाई सुविधै छ सबै नजिकको जंगल छ राम्रै छ हामीलाई जाने
15: मेरो नाम समिता थापा जानकी नौ अमरावती अब राम्रै छ राम्रै गरेको छ राम्रै छ अनि दौरा घाँस काठ सबै चिज पाए मागेको बेला पाउँछौ आफूलाई चाहिए बेला पात टिप्न अनि भयो सबै चिज दाउरा घाँस अब कहिले काहीँ ग्यास हुन्छ हुँदैन त्यहीबाटै हामीले झिजामिजा भएर पनि गुजेर चलाइरहेको हुन्छौँ सबै चिजको राम्रै भइरहेछ आफ्नो वन भएर राम्रै छ।
11: यस्तै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक प्रसवमा आएको बाढ़ीपछि टीकापुरका 29 जना सम्पर्कविहीन सम्पर्कविहीनको खोजी कार्यका लागि आफन्तको आग्रह रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व आज मनाइँदै जनै पहिरिँदा तीन ऋणबाट मुक्त भइने विश्वास। किशोर अवस्थाका बाल बालिकासँग अभिभावक शिक्षक सबैले साथीत्वको व्यवहार गर्न जरूरी। अभिभावकले पनि समस्या बुझ्नुपर्ने बाल बालिकाको अपेक्षा। र महिलाहरू घरयासी कामसँगै आय आर्जनका कार्यमा जोडिँदै अवस्था। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयत्न सुन्दै गर्नुहोला।

0: 5% summer cash afirta. Sahi pani chaha pani.
1: Cash afirta. Linu bhai ta.
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: टेकबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना टेकबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि टेकबहादुर साउद स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ टेकबहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली
4: दाई बेड्ड भूख लाग्छ खाजा बाँकी नै ए काकी फे आइल बाटी राम राम काकी
5: राम राम हो नानी मजा बाटो ऐसनले छैट भारे होस् याकल बाजे आप हलि भुवास गरिदिए परल है समयमा भुवास गरिदेला से आपन जिम्मेवारी फे वरिना अरु जनक बात फे सुननी पर्ना
6: आ दिदी फे ऊ बेला आपन कटरा पढ्ना इच्छा रह छुट्टीमा भुवास गरिदिएक मुवा दाई बाबा कर्ल गल्ती जस्तो फेर डोर्याइनी चहठु दिदी मै चाहिँ यी बाल विवाह गरनी चहठु यी बाल विवाह निकरण दिदी
7: शारीरिक मानसिक रूपमा सक्षम नै हो किशोरावस्थामा जो छाइक भुवास कैदेना से डाई ओ बच्चा दुनुके स्वास्थ्य खतरामा पर स्याकर ऊ हिंसा के शिकार बन स्याकर उही विद्यालय छार पर्ना बाध्यता हुइसकथिस ऊ रोजगार फे नै पाए ओ गरिबीमा बाँच बाध्य हुई पर्थिन नेपालके कानून अनुसार 20 वर्ष नै पुगे भुवास कराई नै हुए असिन कराइल से 3 वर्ष सम कैद ओ 30,000 रुपया सम जरिवाना हुई स्याकर ओ असिन भुवास कानूनी मान्यता
5: टिकापुर नगरपालिका वडा नम्बर 300 देगिलक जनहितमा जारी सन्देश
8: छिछि कस्तो गनाएको इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए
9: फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
10: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
8: कता छ त त्यो
10: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
8: फोन नम्बर कति हो भाइ
10: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो अर्को पनि छ 98 65 69 20 26
5: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620203000 र 98656 92026
11: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको धड्कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार
12: Bye. जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
13: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
14: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
13: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
14: बेसरी टाउको दुख्ने,
13: उच्च ज्वरो आउने, बेहोस हुने,
14: घाँटी अरोरो कडा हुने,
13: कम्पन हुने,
14: पक्षघात हुने
13: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
14: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
13: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
14: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
13: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
14: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
13: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
14: सधैं झुल टाँगेर सुत्ने गरौं।
13: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
15: स्वास्थ्य कार्यालय कैलाली।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीका पुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 12 गते शुक्रबार, तदनुसार अगस्त 28 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि कामको बीचमा अचानक खाली समय मिल्न सक्छ। पैसाको विषयमा कसैसँग स्पष्ट कुरा राख्नुपर्नेछ। वृष राशि हुनेहरूको लागि कुनै सामानको मूल्यबारे राम्रो सौदा हुन सक्छ। पढ़ाईमा मौखिक भन्दा लेखेर तयारी गर्दा सजिलो हुनेछ। मिथुन राशि हुनेहरूको लागि आज कागज पत्रसँग सम्बन्धित काम टुंग्याउन सकिनेछ। कार्यालयमा नयाँ जिम्मेवारीको सट्टा पुरानो काम मिलाउन ध्यान जानेछ। कर्कट राशि हुनेहरूको लागि घरको सजावट वा सामान मिलाउने सोच आउन सक्छ। खर्च गर्दा चाहना र आवश्यकता छुट्याउन ठिक हुनेछ। सिंह राशि हुनेहरूको लागि व्यापारमा मूल्य घटबढ़को अवस्था आउन सक्छ। विद्यार्थीका लागि नयाँ अभ्यास शुरू गर्ने समय छ। कन्या राशि हुनेहरूको लागि आर्थिक हिसाबमा अनावश्यक खर्च पत्ता लाग्नेछ। कार्यक्षेत्रमा समय बचाउने उपाय भेटिन सक्छ। तुला राशि हुनेहरूको लागि कुनै नियन्त्रणले तपाईँलाई नयाँ ठाउँमा पुर्याउन सक्छ। पैसाको विषयमा अरूको कुरा सुनेर मात्र निर्णय नगर्नुहोला। वृश्चिक राशि हुनेहरूको लागि आर्थिक लेनदेन गर्दा विवरण सुरक्षित राख्नुहोला। काममा तपाईँको पुरानो अनुभव फेरि उपयोगी हुनेछ। धनुराशि हुनेहरूको लागि बाहिरबाट आएको एउटा प्रस्तावले ध्यान खिच्नेछ। व्यापारमा नयाँ सम्पर्क थपिन सक्छ। मकर राशि हुनेहरूको लागि काममा अनुशासन राख्दा अपेक्षा भन्दा राम्रो नतिजा आउला। परिवारमा तपाईँको समयको अपेक्षा गरिनेछ। कुम्भ राशि हुनेहरूको लागि नयाँ उपकरण वा प्रविधि प्रयोग गर्ने मौका मिल्नेछ। साथीभाइसँगको रमाइलो कुराकानीले पुरानो तनाव हटाउनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि व्यापार वा रोजगारीमा आफ्नो रुचि मिल्ने अवसरबारे सोच बन्नेछ। कुनै सांस्कृतिक वा सृजनात्मक गतिविधिले दिन रंगीन बनाउनेछ। हामीले तपाईंलाई सुनायौं तपाईंको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईंले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईंकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईं अनि तपाईंका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईं स्टुडियोको फोन नम्बर 091-5-61-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला। यो स्वदेश गान।

स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हेलो सांसद, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे गोचाली, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे ल तपाईँ गाउनुहोस्, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 35 बजे डोटेली गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
4: के तपाईलाई थाहा भयो?
5: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
4: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
5: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
4: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
5: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
4: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
5: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
6: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
7: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ त्यहीँबाट अगाडि बढौं।
1: हजुरले भन्नुभयो जस्तै व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो। र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले आफूलाई प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो। र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेको छ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
1: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले, होइन?
0: जस्तै उदाहरणको लागि,
1: उदाहरणको लागि यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट, हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन। सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई चाहिँ?
1: त्यस्तो कम्पेयर त नगरौँ, होइन? जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ, होइन? तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर चाहिँ त्यो चिजलाई हामीले उसमा राखिराखेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुराहरू जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लान नसक्दाखेरि प्रब्लम भइरहेको हुन्छ, होइन? डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु, होइन?
0: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
1: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भइदियो भने चाहिँ साँच्चै केही पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
1: यसमा धेरैवटा कुराहरू छ, होइन? आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ, होइन? जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने, होइन? अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रिया हामीले एकैचोटिमै यो सबै चेन्ज गरौँ भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्त्व हुन्छ होला र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्ने हुन्छ क्या। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू। त्यसमा अगाडि बढिरहेको छ, काम पनि भइरहेछ।
0: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसद ग्रुपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन? अहिले
1: धेरै छ, यस्तो हुन्छ। हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौँ र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवज्यूहरूसँग पनि कुराकानीहरू हुन्छ, अनि त्यो अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ। एप्स नै काम गर्छौँ हामीहरू, अहिलेका सांसदहरू, हामी राष्ट्रपतिका सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
0: भनेको सांसदहरूको लागि एप्लिकेशन
1: एप्लिकेशन छ,
0: त्यहाँ के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गरिराख्नु भएको छ?
1: पल्स एप भनेर एप्लिकेशन छ, त्यो एप
0: सांसदको लागि मात्रै?
1: हजुर, त्यसमा चाहिँ हामी अब हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई. त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीज्यूहरूसँग अपोइन्टमेन्ट लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ. हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छु भने त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन. अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ. त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि किनभने त्यहीँ सबै कामहरू हुन्छ. त्यहाँबाट बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेट्दै जाने भयो भने त हुँदैन. पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ. कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ. सो एउटा हामीलाई सही धराधल देखाउने ठाउँ चाहिँ यो एप्स हो.
0: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
1: होइन. त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ. धेरैजनालाई सिकाउँदै पनि छौँ.
0: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ. यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा बोल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेसनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ. अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ. राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो. अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट संवाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसकेको छैन?
1: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन. कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भने जस्तो लाग्थ्यो. तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन. आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ. हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिलेकाहीँ बोल्न पाइँदैन किनभनेदेखि बोल्न मन लाग्यो भन्न मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन. तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहेको हुन्छ किनभने उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन. हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ. आज
0: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले
1: हो र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ चिया खान्छौँ होइन कुराकानीहरू गर्छौँ. जस्तै मैले भनिहालेँ
0: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
1: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो. हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ. र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन. हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ. के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग.
0: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौँ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले, त्यो फेरि अर्को बहसको विषय होला. अरू पार्टीको अरू सांसदहरूको बोलाई अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
1: एकदमै हुन्छ. हरेक दिन म भनिरहेछु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन. सधैँ एकजनासँग बसिराख्ने भन्दा अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि. साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै, त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि. हामीले यो गर्दाखेरि चाहिँ यो भएर तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ. एकदमै खुला
0: व्यक्तिगत रूपमा पनि
1: भन्नुहुन्छ, व्यक्तिगत रूपमा चाहिँ. त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन. हामीले चाहिँ यो मिस्टेक गरेका थियौँ, तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू. सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसक्यो भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ. त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ.
0: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलि चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको अनुभव कम हुन सक्छ. त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिले कहाँ लाग्छ कि लाग्दैन?
1: लाग्छ यस्तो हुन्छ. मैले अघि पनि भनिहालेँ नि, यही कुरालाई फेरि जोड्छु, हामी डिफरेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन. अब कोही अभियन्ता हुनुहुन्छ, कोही पत्रकारिताबाट आउनु भएको छ, कोही व्यवसायबाट आउनु भएको छ होइन. सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने. जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा, अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन. विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीलाई बुझाइसक्नु भएको छ. तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि, हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा, हामीलाई चित्त बुझिरह हुँदैन. कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ. त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले कहिलेकाहीँ मिस्टेक हुन्छ, कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन. त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले दिनुहुन्छ. त्यसको लागि चाहिँ
0: अहिलेसम्म संसदमा कति पटक यहाँले विचार राख्नुभयो?
1: मैले यस्तो छ, विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ. र शून्य समय त हामीले बोल्नै पर्यो, हाम्रो पालो आउँछ ठ्याक ठ्याकै. आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नै पर्ने जस्तो लाग्छ भने म त्यो बेलामा बोल्छु. र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, किन त्यसलाई टाइम कुर्नुपर्छ भनिहालेँ. प्रतिपक्षी भयो भने मजाले कुरा गर्न पाइन्छ,
0: अरूलाई पालो दिनु पर्यो
1: भन्ने हुन्छ. हामीलाई पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ. हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ, मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ. र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने, पहिला त्यो कुरालाई चाहिँ डेप्थमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन. सो अलिकति अभ्यास गरेँ, त्यस पछाडि अब चाहिँ हामीले यो विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अहिले भाग पनि लिँदैछु त्यसमा.
0: अनि कतिको तयारी गर्नुपर्छ? जस्तो मानव भोलि संसद बैठक छ भने त्यसको लागि तयारी, जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले?
1: यो तयार त मैले भनिहालेँ, एउटा खास इक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ, म त्यसरी नै लिन्छु कि. मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि. जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर. सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुन सक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु. आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु.
0: एकजना राष्ट्रपतिकै सांसद आउनु भएको थियो यहाँ, अनि अहिलेको तयारीको त कुरै नगरौं, विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं, त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दबर तेबर पढ्नु परिरहेको छ.
1: एकदमै सही कुरा,
0: तपाईँको पनि त्यस्तै हो,
1: मेरो पनि त्यस्तै नै छ. मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन, तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन. मैले बुझेको चाहिँ के हो भने, सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायीहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पर्छ. एउटा सानो नीति नियम नमिल्दा होइन, त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या. सो वी निड टु प्र्याक्टिस मोर,
0: अभ्यास धेरैभन्दा धेरै गर्नु,
1: धेरैभन्दा धेरै चाहिन्छ हामीलाई. त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन. सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दा फेरिको भोगाई त हामीले भोगेको छौँ नि त. म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ. नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ. म एक्लै यहाँ बसेर, म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन क्या. यहाँ बसेर

0: संसदमा अथवा संसदीय समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि
1: यस्तो छ म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु यसमा मैले अघि पनि भनिहालेँ म व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे त्यो समस्या जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम ब्याङ्कबाट लिने लोनको प्रब्लम होइन धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसिएको
0: एउटा
1: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा 77 नभनु लगभग 70 जति चाहिँ जिल्लाहरूमा मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ यो यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एआई पोलिसीमा काम गरेको छु डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो क्या पहिला पहिला
0: तपाईँ राष्ट्रपतिमा प्रवेश गर्नु अगाडिको
1: कुरा म उपाध्यक्ष भएर पनि काम गरेको छु क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्छ हामीले चाहिँ सरकारलाई सजेसन दिने हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरेँ मैले र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ जब शपथ लिएँ शपथ दिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ त्यसैमा काम गरेर नि मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु राज्यको समितिमा पनि उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ
0: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो 5 वर्षमा सकिन्छ सकिँदैन दिएर
1: लिएर भनेको त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु त्यो भन्दैमा म एकदम विज्ञ छु मलाई एकदमै धेरै एक्सपिरियन्स छ मैले सबै जानेको छु भन्न खोजेको होइन जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या त्यो टिमवर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ नि कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्र हुँदैन कि त्यसमा चाहिँ तल गएर धरातलमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ एफेक्ट गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो भनेदेखि चाहिँ समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ र कानूनी बनाउने प्रक्रियामा त झन् हामीले कानून बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानून बनाउँछ हुँदैन भन्छु म जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ त्यो आधारमा चाहिँ ल अब चाहिँ यसो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि त्यो होइन हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानुनी रूपमा काम गर्न सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ
0: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन

0: भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो. यसपालिको संसदमा तपाईँ नयाँ ढंगबाट नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ?
1: हजुर, यस्तो भयो. मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ, प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भनेकै डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ. तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला. हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ, होइन, त्यो इक्जामहरूमा चाहिँ 3-4 चरणको इक्जामहरू थियो. त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु. आज म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा 2nd, 3rd यस्तो महिलाहरूमा भएरै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो. त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या, किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्र हेर्ने हो,
0: निश्चित क्षेत्र अथवा जिल्लाको मात्रै.
1: समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ, देशैभरिलाई हेर्नुपर्ने हुन्छ, हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ, होइन. तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिसाबमा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ. सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर 1 जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ. सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
0: भनेको. समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा
1: गौरव महसुस छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि, त्यो दायरा चाहिँ तोड्न मन छ मलाई.
0: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ.
1: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु.
0: भनेपछि अहिले तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मान्यज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
1: देशैभरिबाट आउँछ हामीलाई. अनि सुनसरीमा काम गरिरहँदाखेरि अब सुनसरीको कुराहरू भयो, धरान, सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म. यति राम्रो ठाउँ छ होइन, धेरै किसिमले क्या, जस्तै भनिहाल्यो यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन. त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा 4 विश्वविद्यालय छ, 4-4 विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या. जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको, फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हात्तीसार कलेज छ, त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो, त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ. यो 4-4 विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धरानै हो होइन. त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन, सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त. किनभने यस्तो जस्तै रामधुनी भयो होइन, तपाईँको बोराबाँध भयो, कोशी टप्पुहरू त्यहीँ पर्छ, त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको सङ्गमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ. इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू. त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ, पञ्चकन्या, विजयपुर डाँडा, भेरेटार भनेको यस्तो ठाउँ कि फेरि 5 मिनट अगाडिको ठाउँ एकदमै गर्मी, त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामीले त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि त्यो देखिएकै छैन, मान्छेले चिनेकै छैन. एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्र इकोनोमी बढ्ने होइन, त पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर. यो कुराहरू छ, त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ. यो
0: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ?
1: मैले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइराखेको छु।
0: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ?
1: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो 3 महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो, हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि पारिदिनु भएको छ होइन। हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि।
0: जस्तो अहिले घर परिवारबाटै यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो भने भन्ने धेरै बहस पनि भइरहेको छ, तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौं भने अपराधका घटनाहरू घट्न सक्छन्?
1: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर, यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या। छोरीलाई हामीले सुरक्षित रहन सिकायौं होइन, मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भन्न सिकाउनु भयो होला होइन, यसो लुगा नलगा भन्न सिकाउनु भयो होला, नचिनेको मान्छेसँग नबोल है भन्न सिकाउनु भयो होला। तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ, नो भनेको नो हो होइन। एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि। र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइकोटाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भने यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ। त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई। र सँगसँगै कानून पनि हामीले कडाभन्दा कडा कानून यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ। र सामाजिक दायित्व पनि हुन्छ, हामी एउटा फ्यामिलीको दायित्व पनि हुन्छ। मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ। छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि, छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जानमा गरिरहेको छ। हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्योर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामीलाई सेक्योर फिल गर्दैनौँ, कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन। त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूको कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीड़ित हुनुहुन्छ, अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको 6 तपाईँको 10 पढ्ने छोरी बच्चाहरू यति धेरै यो साइबर बुलिङमा परेको छन्। अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग बसेर कुराहरू गरेको छु, यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल 7 सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा, किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो होइन, जस्तै किनभने यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउन खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ भनेर लगाउन खोज्ने पनि बढिरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त, समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ। एउटा आमाको कर्तव्य हुन्छ त्यसमा, एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ, त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ। हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ। र त्यो सँगसँगै कानून पनि फितलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको, त्यसको लागि चाहिँ कानून चाहिँ कडाभन्दा कडा कानून हुनुपर्छ। यो एउटै किसिमको कानून, यो जुन कानून छ त्यो कानूनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ, र यो कानून भइरहे पनि यो अपराध रोकिँदैन।
0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद समानज्यू।
1: हजुर धन्यवाद, हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा, र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले एउटा राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: हस् धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यौं, र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शेखबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। शेखबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि शेखबहादुर साउद स्मृति केन्द्रको सभा हालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेखबहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर यो देशलाई अघि बढाऊ।
1: मृतकहरूलाई श्रद्धाञ्जली, घाइतेलाई

मेरो देश एउटा साझा फुलबारी हो, जहाँ नाच छला विलय भएको छ। नेपाली पहिचान सहितको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीडाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै फारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइरहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर, कैलाली। सञ्चालक देव बहादुर सुनार। सम्पर्क नम्बर 98 68 40 16 60।
6: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
6: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
6: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
6: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
6: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
8: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
9: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
8: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
6: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
9: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
8: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404।

0: कापी रहिथ कभी पेन्सिल रहिथ कबू झनै फटाका आजिथ का कना हो बाबा फिर उस बाटिन गटिलो ठाउँ से झोला आनला से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराइटी रहत
0: का हुई कबू लड़का कभी हेरा कई थ कबू पेन्सिल हेरा कई थ कबू झोले फटा कई थ बढ़िया ठाउँ से झोला लाना नहीं चिक थो
1: अरे कहाँ से नानम थ
0: कहाँ से लनबो वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कपड़ा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनंद झोला दस का टस बाटी ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलतमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला टीकापुर अस्पताल टीकापुर कैलाली
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी छटके तिलहरी रामलीला झाला पिजडा झुम्का बाला एक आनामा एक जोडी चुरा बबी औठी बेरुवा औठी पेन्डल एकदेखि 4 आनासम्मका नौगेडी हारहरू चन्द्रमा मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ
5: बलभद्र चौक टीकापुर कैलाली संचालक रणबहादुर सुनार सम्पर्क नम्बर 98484-40019
6: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ
7: अब टीकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
8: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
7: मनिष मेडिकल हल टीकापुरमा आउँदै हुनुहुन्छ
6: मनिष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ
8: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार
7: स्थान मनिष मेडिकल हल अस्पताल रोड टीकापुर कैलाली सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टीकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही भदौ 20 गते शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टीकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-72।

0: किंगलीचे सर लागू हुई एन्सेल नेपाल के लग
1: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला
2: साँच्चै हो र भोक लागेको मलाई पनि चिकन चाउमिन खान मन लागेको छ त्यसो भए जाऊ न लक्ष्मी कटेजेन खाजा घरमा त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ
1: ए हो र त्यसो भए जाऊ न जाऊ सँगै जाऊ तन्नै खाएर आउला
2: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस् लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया नास्ता चाउमिन चिकन राइस चिकन चाउमिन छोला समोसा दुध दही घिउ चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन् एकचोटि सेवा गर्ने मौका दिनुहोला
1: लक्ष्मी कटेज एन्ड खाजा घर सामुदायिक एफएम नजिकै प्रोप्राइटर लोकराज खनाल सम्पर्क नम्बर 9848 5169 64

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरिलाई।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
3: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू भयो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौं, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका देव 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
5: छिछी, फे चर्पी भगिल का करना हो का?
6: चर्पी भरलो से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाका सरसफाई कैदिही।
5: फोन नम्बर कटा हो त
6: ली डायल करी 97 620 20 300
5: हेलो आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो
7: हजुर हो
5: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा
6: कन्थे टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे संचालक शेरबहादुर थारू सम्पर्क नम्बर 97 620 20 300 98 656 92 026

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे घोज आगिलि न अब समय एक ठो घर गहना नि हो बनैना उनी न पट्टा नि पैना त
1: अदि गहना बनैना त हो दुकान खस्ती खस्ते परेशानाटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन लबाटी
1: ए ले ले ठिके बा चल हाली भाटवट खाई हो जाइका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864 41208 ओ 9846 39261
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
4: बेसरी टाउको दुख्ने
3: उच्च ज्वरो आउने बेहोस हुने
4: घाँटी अरोरो कडा हुने
3: कम्पन हुने
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
3: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ
4: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
4: सधैं झुल टाँगेर सुत्ने गरौं
3: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
5: स्वास्थ्य कार्यालय कैलाली

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोश हुने,
9: घाँटी अररो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने,
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
8: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
9: सधैं झुल टाँगेर सुत्ने गरौं।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: स्वास्थ्य कार्यालय कैलाली।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: ए सन्तेकी आमा, तर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
2: यतिकै लागि त सामुएल दोलत बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो, छोटो त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 9868442408, 9846239261।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी। सम्पर्क नम्बर 9864470483।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छटके तिलरी, रामलीला झुम्का, पिंजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 9870106772।
3: स्वास्थ्यका लागि पानी।
0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।
6: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
7: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: CRBT 01-600-31248 PRBT 06-53-80-65 सर्वत्र बजारमा उपलब्ध छ, सुन्न नभन्नुहोला।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सहकार्य गरौं।
4: यो OCMC भनेको के आयो फेरि?
5: OCMC भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: OCMC के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि OCMC स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल OCMC सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि OCMC टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98484-55-95।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: कारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
0: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
0: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढ़ी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार,
2: शेखबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। शेखबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि शेखबहादुर साउद स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेखबहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
3: कविता, यदि सक्छु भने मलाई बिर्सनु प्रयास गर, सायद मैले यसो भन्दा तिम्रो मन दुख्छ होला, मेरो पनि त मन हो, सम्झ त कुनै दिन तिमीले पनि मलाई यस्तै भनेकी थियो।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
8: स्वास्थ्यका लागि पानी।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
11: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
8: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
7: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
8: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
7: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनराज भाट।
8: मोबाइल नम्बर 98484563426। जमरापारी, टिकापुर, कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भड़ौ 20 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: लिटे सर लागू हुई एंसेल नेपाल के लग
1: ला फिर यो गाड़ी ने धोखा दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भयो म त अब
2: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रैक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
1: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
2: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
1: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
4: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: शेख बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। शेख बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि शेख बहादुर साउद स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेख बहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।
1: फे चर्पी भरगिल का करना हो का
2: चर्पी भरलो से फिर का चिन्ता आदित्य सेफ्टी ट्याङ्की सरसफाई मा फोन करी आब्बा का सरसफाई कै दिहे।
1: फोन नम्बर कतरा हो त
2: ली डायल करी 97 26 20 300।
1: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई
3: हो?
1: महिन राजापुर बजार में टैंकी सफाई करना बा।
2: अपनौ कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे। संचालक शेरबहादुर थारू, संपर्क नंबर 97 26 20 300 98 656 92 026।
4: भागीरथी मेडिकल टीकापुर में विशेषज्ञ डाक्टर आउने बारे को सूचना। डाक्टर बम बहादुर को क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुर में भदौ 13 गते दोस्रो शनिवार का दिन नेपालगंज मेडिकल कलेज में कार्यरत धेरै अनुभवी र सीनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844273359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
3: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
11: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा मृतकको संख्या 469 पुग्यो। रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व आज मनाइँदै आज खाइने क्वाटीले शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जनविश्वास। भारतमा भेटिए 7 शव रसुवा बाढ़ीले बगाएको हुन सक्ने र आज 6 प्रदेशमा भारी वर्षाको सम्भावना। अब मध्याह्न खबर विस्तारमा। देशभर नवयोगोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ। तागाधारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको योगोपवीत एवं डोरो रक्षासूत्र धारणा गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि तप जप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्र उच्चारण गर्दै ब्राह्मण पुरोहितले यज्ञमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। आजकै दिन ब्राह्मण क्षेत्री र वैश्य गरी तीन वर्णकार तागाधारीले आफ्नो जनै एगो पवित फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखो नितो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी ताल तलाउ नदी कुण्ड र कुण्डमा गई गाईको गोबर खरानी दत्ती र सप्तमूर्तिका लगाएर स्नान गर्दछन्। स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै यज्ञोपवीत फेरिन्छ। अरून्धती सहित कश्यप अत्रि भारद्वाज विश्वमित्र गौतम जमदगिन वरिष्ठ र अगस्त्य गरी 8 ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषि तर्पण पनि भन्ने गरिएको हो। जनै पूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाएर भिजाएर तुसा उमारेर बनाइएको क्वाटी खाइन्छ। यसरी क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ। यसबाट चिसो गाडिएर लाग्ने रुगा खोकी जस्ता रोग निको हुने विश्वास छ। नेपालको तराई क्षेत्रमा भने आजकी दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ्न थालेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा मृतकको संख्या 469 जना पुगेको नेपाल प्रहरीले शुक्रबार बिहान जनाएको छ। प्रधानमन्त्रीको कार्यालयले अपर त्रिशुली हाइट रोपावरको सुरुङमा फँसेका 350 जना सहित 883 जनालाई नेपाली सेनाले उद्धार गरेको जनाएको छ। हराइरहेका विदेशी नागरिकको संख्या 517 जना छन्। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल भन्सार र अध्यागमन कार्यालयका कर्मचारी सहित नेपाली अध्यागमन कार्यालयका कर्मचारी सहित नेपाली र विदेशी पर्यटकहरू सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत कार्यका लागि 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन भएका छन्। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका 140 जना मध्ये 10 जना सकुशल भेटिएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रहरीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका 3 बस्ने सुनिल चौधरी, भीमदत्त नगरपालिका 6 बस्ने चन्दा जोशी, बेदकोटका अजय राणा सम्पर्कमा आएका हुन्। त्यसै गरी सुरेश राणा, सन्तोष राणा, बेलौरीका नवीन चौधरी, आदर्श चौधरी, कञ्चनपुरकै राकेश भट्ट, प्रदीप चन्द र डडेलधुराका सुनिल बुढा मगर सकुशल भेटिए छन्। उनीहरूमध्ये 7 जना हाइड्रो पावरमा काम गर्ने व्यक्ति र चन्दा नर्सिङकी विद्यार्थी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए। अन्य 2 जना किन त्यहाँ गएका थिए भन्ने खुलेको छैन। सम्पर्कविहीन भएका व्यक्तिको संख्या अझै 130 छ। एसएसपी विष्टका अनुसार कैलालीका 49, कञ्चनपुरका 34, बाजुराका 14, डडेलधुराका 17, बैतडीका 8, दार्चुलाका 4, दोटी र बझाङका 2-2 जना र अछामका 1 जना जना सम्पर्क विहीन भएको विवरण छ। सुदूरपश्चिम घर भएर कामको सिलसिलामा रसुवा पुगेका मजदूर कर्मचारी तथा सुरक्षाकर्मी बाढ़ीमा परेका थिए। मध्याह खबरमा भारतमा भेटिए साफ सप लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मल चिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। रसुवा स्थित जलविद्युत आयोजनाको सुरुङभित्र बाढ़ीका कारण फँसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बावजूद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले अहिलेसम्म उक्त स्थानबाट दुईजनाको सकुशल उद्धार गरिसकेको छ। पहिरोका कारण बनेको तालबाट थप बाढ़ीको जोखिम बढ़ेपछि टीमले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिराले चिनिया राज्य संचालित प्रसारकहरूलाई उद्धृत गर्दै चीन सरकारले उद्धार टोलीलाई घटनास्थलबाट 1 किलोमिटर टाढा हट्न आदेश दिएको छ। विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रका अझै सयौं मानिस बेपत्ता छन्। चीनले तिब्बतमा पुनः बाढ़ी आउन सक्ने उच्च जोखिम रहेको भन्दै शुक्रबार उद्धार कार्य स्थगित गरेको छ। तिब्बतमा गएको विनाशकारी पहिरोको दुई दिनपछि पनि सयौं मानिसहरू बेपत्ता रहेको अवस्थामा राज्य नियन्त्रित संचार माध्यमले सो जानकारी दिएको हो। चीन नेपाल सीमामा पहिरो पछि थुप्रिएको अत्याधिक भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू गइरहेको क्षेत्रतर्फ पानी बग्न थालेको चिनिया सरकारी प्रसारक संस्था सीसीटीभीले जनाएको छ। भारतको भोटेकोशी नदीमा आएको बाढ़ीको असर छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन थालेको छ। उत्तर प्रदेशको महाराजगंजमा गण्डक नारायणी नदीबाट 4 र कुशीनगरमा 3 जना गरी 7 जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ, जसमा 5 महिला र 2 पुरूषका शव छन्। नेपालमा आएको भीषण बाढ़ीका दौरान नदीमा बगेका शवहरू तीव्र बहावका साथ भारततर्फ आएको आशंका गरिएको छ। सशस्त्र सीमा बल एसएसबीको उद्धार टोलीले नदीमा निगरानीका दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ। जानकी गाउँपालिकाले बाढ़ी पीड़ितको राहतका लागि 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। स्थानीय विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस्तै गाउँपालिकाका जनप्रतिनिधि र अधिकार स्तरका कर्मचारीहरूको 5-5 दिनको, सहायक स्तर कर्मचारीको 3 दिनको र श्रेणीविहीन कर्मचारीको 2 दिन बराबरको तलब संकलन गरी राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरिएको छ। बाढ़ीमा परेका गाउँपालिका भित्र प्रभावित परिवारलाई गाउँपालिकाबाट मनोसामाजिक परामर्श प्रदान गरिने पनि गाउँपालिकाले निर्णय गरेको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुन लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
6: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
7: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ, जसको प्रभावले हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मध्य प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा मृतकको संख्या 469 जना पुग्यो। रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व आज मनाइँदै आज खाइने क्वाटीले शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जनविश्वास। भारतमा भेटिए 7 शव रसुवाबाड़ीले बगाएको हुन सक्ने र आज 6 प्रदेशमा भारी वर्षाको सम्भावना। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान।
4: यही भदौ 20 गते शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
4: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637372।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना भिन्न रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484019।
2: छिच्छि, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
3: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
5: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
5: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98569926।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, शक्ति, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाई वाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाई वाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाई वाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका 30/2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848 40

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
1: माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
4: शेख बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। शेख बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि शेख बहादुर साउद स्मृति केन्द्रको सभा हालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेख बहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।
5: के तपाई चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
6: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
7: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
6: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
5: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
7: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
6: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 98-600-71-024 र 98-046-77-417।
8: ओहो मेयर साहब, नमस्कार है।
9: नमस्कार अध्यक्षज्यू,
8: के छ त तपाईँको गाउँपालिकातिरको खबर?
9: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
8: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
9: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
8: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
9: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
8: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
9: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
8: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
9: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
8: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
9: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
8: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
9: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
10: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
11: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
13: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
14: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
15: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
16: ओसीएमसीले के सहयोग गर्छ त?
15: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
17: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 9824628825।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: लाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रैक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टर मा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
0: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको

0: विकल्प रोजौ।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौ।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रडगैया झोला उद्योग, मुनुवा रोड टिकापुर कैलाली, संचालक रामप्रसाद चौधरी।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगर जन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही भदौ 20 गते शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैँ झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। टेक बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि टेक बहादुर साउद स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। टेक बहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: देता ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: आएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सर्क्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9046477।
3: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूवी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 9870106772।
4: स्वास्थ्यका लागि पानी

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरोसाइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 98017106772।
7: स्वास्थ्यका लागि पानी

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
5: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खाँदै खाँदैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
5: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 9854840019।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ ₹600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै ₹25 को क्लासिक चाउचाउ र ₹35 को चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन? के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनास कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एन्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
3: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बु
4: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
3: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
2: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, कुष्ठरोग, कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
4: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
3: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9806477417।
2: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
5: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: जिल्लाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: आई बुढल्ला सुन्टो कि नै वान अन्डे गोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उने ना पट्टा नि पैना त
3: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
2: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी ये नि सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाका नला बाटी
3: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई।
4: सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 और 9846239161।
5: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला।
6: साँच्चै हो र भोक लागेको मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
5: ए हो र त्यसो भए जाउँ न जाउँ सँगै जाउँ तन्नै खाएर आउँला।
6: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया नास्ता चाउमिन चिकन राइस चिकन चाउमिन छोला समोसा दुध दही घिउ चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
5: लक्ष्मी कटेज एन्ड खाजा घर सामुदायिक एफएम नजिकै प्रोप्राइटर लोकराज खनाल सम्पर्क नम्बर 9848 5169 64।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518228।
8: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: करण्याचा म्हणजे असे धापाव द्यायचं सब समा पनि गर्न सकिन सके सबै काम गर्नु पर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु आज के गर्ने के नगर्ने केही थाहा छैन म त जन्म परे जस्तै लाग्छ
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर धक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463 र 98164602204
10: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
11: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
10: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
11: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
10: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
11: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
7: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना रसनका गर गहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 98688147979 98247625 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 98247625

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519764।

0: लिटे सर लागू हुई एनसेल नेपाल के लग।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484019।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: आई बुढल्ला सुन्टो कि नै वानन्डे भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनी ना पट्टा नि पैना त
6: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
5: तुहार बाटा रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
6: ए ले ले ठीक है बा चल हाली भात वात खाइ औ जाइका हुँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
5: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। पाइन्छ, त्यो पनि YYCG कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले डुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिकाको वर्तमान समस्याका विषयमा टीकापुर उद्योग वाणिज्य संघले चासो व्यक्त। आज भएको छलफल निष्कर्षविहीन। टीकापुर नगरपालिका कोडा नम्बर 5 हात्ती आतंक। सिमरेनी साईपुर कर्मीडा नुक्लेपुरका किसान चिन्तामा। रसुवा बाढ़ीमा अहिलेसम्म 547 जनाको शव फेला। हालसम्म 1473 जनाको उद्धार। टीकापुरका पनि केही नागरिकको उद्धार। र जलविद्युतमा बाढ़ी कहर। 679 जना अझै सम्पर्कविहीन। उद्धारमा पुग्न सकेन हेलिकप्टर। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकाको वर्तमान समस्याका विषयमा टीकापुर उद्योग वाणिज्य संघले चासो व्यक्त गरेको छ। अहिलेसम्म चालू आर्थिक वर्षको बजेटको अख्तियारी नभई कामहरू सञ्चालन नभइरहेको अवस्थामा उद्योग वाणिज्य संघले चासो व्यक्त गरेको हो। उद्योग वाणिज्य संघले वर्तमान समस्या समाधानका विषयमा टीकापुर नगरपालिकाका वडा अध्यक्ष र कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीलाई राखेर छलफल गरेको छ। छलफलमा रामबहादुर नगरजीलाई नै कार्यवाहक मानेर जाने विषयमा आफूहरू एकमत भएका वडा अध्यक्षहरूले बताएका छन्। वडा अध्यक्षका तर्फबाट आफ्ना बनाई राख्दै वडा नम्बर 8 वडा अध्यक्ष दीर्घ
1: अहिले हाम्रो मुख्य समस्या त कसको जित कसको हार भन्ने होइन, नगरपालिकालाई रिसेन्टली निकास दिउँ। अहिले अब असलको महिनामा सामाजिक सुरक्षा भत्ता निकासा गर्नुपर्ने हुन्छ। भोलि त्यो पाएन भने त्यो क्वेसन हामीमाथि आउने हो। अन्य हाम्रा सिलगढी समस्याहरू छ, ती समस्याहरूको भोलि हल गर्नु पर्ला, त्यो हामीमाथि क्वेसन आउने हो। त्यसैले हामी धेरै यसलाई टिगोको रूपमा नलिउँ। नगरसभा भइसकेको छ, प्रक्रियामा अगाडि बढिसकेको छ र कार्यवाहक नगर प्रमुखको भूमिकामा तपाईँ बसिराख्नु भएको छ। एकदम मेरो रिक्वेस्ट के हो भने तपाईँ कार्यवाहक नगर प्रमुखको भूमिकामा बसिराख्नु भएको छ, काम पनि गरिराख्नु भएको छ, हस्ताक्षर पनि गरिराख्नु भएको छ। यो वातावरणमा नगर प्रमुखले अख्तियार दिने व्यवस्था भएको हुनाले तपाईँ अख्तियार दिदिनुहोस्। बरु हामी कार्यपालिकाको निर्णय गरौँ, त्यसमा हस्ताक्षर गर्न हामी पनि तयार छ। तपाईँ सिधै अख्तियार दिनुहोस् भनेको छैन हामीले। तपाईँले ओन गर्ने वातावरण बनाउनलाई हामी सबै रेस्पोन्सिबल हुने गरेर तपाईँलाई नेतृत्व मानेर हामी कार्यपालिकाको डिसिजन गरिदिन्छौँ एउटा। अनि तपाईँ अख्तियार दिनुहोस्। यो भयो भने के हुन्छ भने दुईटै पक्षको मिल्ने व्यवस्था हुन्छ। हामी मिल्छौँ, हामी मिलेर गयौँ भने नगरपालिकाले निकास पाउने मेरो रिक्वेस्ट चाहिँ होइन। अब यसलाई इगोको रूपमा हामी अगाडि बढ्यौँ भने अब यो बढिरहन्छ, निकास कहीँ पनि हुँदैन। हामी यो कार्यपालिका बस्नु नबस्नुको कुनै औचित्य पनि हुँदैन मैले देखेको छ। त्यसले कामै हुन्न भने जिम्मेवारी किन बस्ने भन्ने कुरा हो।
0: तर कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले आफूलाई बाइपास गरेर ल्याएको बजेटलाई आफूले अख्तियार दिन नसक्ने, आफूले अख्तियार दिनुपर्ने भए नगरसभा फेरि हुनुपर्ने अडान राखेपछि छलफल निष्कर्षविहीन भएको थियो।
2: 2-4 घण्टाको लागि भए पनि नगरसभा गरौं। बजेट जो वडा अध्यक्षजीले बाँड्नु भएको छ त्यसमा मेरो कुनै आपत्ति छैन। जनताका लागि उहाँहरूले बजेट दिनु भएको छ, त्यो बजेट जिउको त्यो जसरी बनाउनु भएको छ जिउको त्यो त्यसरी म एकदम सहर्ष निकाल्न तयार छु। म बजेटमा मलाई 1 रुपियाँ पनि चाहिएन, तर जुन म नभएको नगरसभामा मलाई जबरजस्ती त्यसमा सिग्नेचर गर्नुहोस् भन्ने किसिमको जुन आभास आइरहेको छ त्यसमा मेरो सहमति हुँदैन। 2 घण्टाको लागि भएको नगरसभा गरौँ, त्यो नगरसभा मेरो अध्यक्षतामा बनाऊ, त्यसपछि त्यसको लागि आज भन्नुहुन्छ, अहिले भन्नुहुन्छ, भोलि भन्नुहुन्छ, म टीकापुरवासीको लागि टीकापुरका जनताको लागि म तयार छु, कठोर छु।
0: छलफलमा सहभागी उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्गाले पनि वडा अध्यक्षको भनाईहरू सकारात्मक आएको र जसरी हुन्छ नगरपालिकालाई निकास दिने विषयमा एकमत भएर जान सुझाव दिनुभएको छ।
3: उहाँका के कति सकिन्छ ती पनि गरौँ, उहाँले भनेको कुराहरू त्यसपछि कार्यान्वयन गरौँ भनेर अब यति भनिसक्दा पनि मेरो आग्रह हामी सबै टीकापुरवासीको आग्रह चाहिँ के हो भने कार्यवाहक नगर प्रमुखज्यूले चाहिँ त्यो जुन म यसो यो नगरसभाको जुन भाषा यत्रो वडा अध्यक्षज्यू यत्रो कार्यपालिका सबैले यत्रो सबैले बुझिसक्दा उहाँले आफ्नो दायित्व लग्छौँ केही पर्दा भोलि पनि कानुनी जटिलता पर्दा हामी पनि त्यसको दायित्व हुन्छ, हामी कहाँ हस्ताक्षर गर्नुपर्छ हामी गर्छौँ भन्दै गर्दा मलाई लाग्छ उहाँहरू पनि राजनीति छेद भएको मान्छे हो, कानुन बुझ्नु भएको छ उहाँहरूले पनि। मलाई आफ्नो मेरो पर्सनल भ्यू चाहिँ के लाग्छ भने उहाँले चाहिँ अख्तियार दिनुपर्छ नगरपालिकालाई, कार्यवाहक प्रमुख हैसियतले उहाँले चाहिँ काम कारवाही चाहिँ अगाडि बढाउनुपर्छ, टीकापुरलाई निकास चाहिँ दिनुपर्छ जस्तो मलाई लाग्छ।
0: टीकापुर नगरपालिकाको चालू आर्थिक वर्षको बजेटको अहिलेसम्म अख्तियारी पालिकाबाट नभएकाले नगरपालिकाका कुनै पनि काम हुन सकेका छैनन्। छलफलमा वडा नम्बर 6 वडा अध्यक्ष बाहेक अन्य सबै 8 वडाका वडा अध्यक्षहरू टीकापुर उद्योग वाणिज्य संघका पदाधिकारी पत्रकारको सहभागिता थियो। टीकापुर नगरपालिकाको वडा नम्बर पाँचमा हात्तीले आतंक मचाइरहेको छ। आजभोलि दैनिक जसो रातिको समयमा वडा नम्बर पाँचका सिमरेनी, साईपुर, कर्मीडाँडा, नुक्लीपुर लगायतका क्षेत्रमा हात्तीले सताउने गरेको छ। रातिको समयमा गाउँमा आएर घर भत्काउने, किसानहरूका धानबाली केराबाली नष्ट गर्ने गरेको छ। राति हात्ती आएर सताउने गरेका कारण यहाँका नागरिकहरू तरसित भएका र आगो बालेर भाँडाकुँडा ठटाएर बस्ने गरेका कर्मीडाँडाका स्थानीय सिंहराज बुढा मगरले बताउनुभयो।
4: 7 बजे कि बस्तीतिरै आउँछ, त्यसलाई कसरी अब रोकथाम गर्ने हो? अब हुँडा र नगरपालिका त पत्रचार गरेका छौँ, हामीले निवेदन दिएका छौँ, त्यसको लागि त समस्यै छ। धान केरा घर भर पनि भत्का छ यता जग्गा, अब यो अन्नबालीहरू सब नोक्सान गरेको छ। घर तोडेको मेरो घरभन्दा 2-4 घर अगाडि हो, तिनीहरू त सुत्नै सकेका छैन अहिलेसम्म, तिनीहरू मानसिक तनावमा छन्। मेरै घरमा रेगुलर 1 हप्तासम्म मेरै घर सुके डरले गर्दाखेरि, अब राति भयो भने कतैतिर अब यसो कुकुर भुग्यो भने त यहाँ त फेरि यहाँ जमा हुने, आगो बाल्ने, 12-1 बजेसम्म यहाँ लखट्ने त्यस्तो भइरहेको।
0: नुक्लीपुरमा केरा खेती गरिरहनुभएका हर्क विष्टले आफ्नो लगायत यहाँका अन्य किसानहरूको पनि केरा तथा धानबालीमा क्षति पुगाएको बताउनुभयो।
5: लगभग 1 हप्तादेखि हात्तीले त्यहाँ आतंक गरिरहेछ गाउँमा छिर्ने, अनि धानबाली र केरा खेतीमा क्षति पुर्याएको छ। र हाम्रो यता हेमराज घरती मगरज्यूको उहाँको थलेको लगभग 60-70 बोटहरूले एकदमै नष्ट गरेको छ। उतापट्टि मेरो केरा भित्र चाहिँ घुसुवा बालीको रूपमा मैले मकै लगाएको थिएँ र त्यो मकैमा पनि उसले नष्ट गरेको छ। र त्यहाँ छेउमै जोडिएका धान खेतीहरूमा चाहिँ ठूलो क्षति पुर्याएको छ हात्तीले चाहिँ अहिले।
0: टीकापुर गौशाला र आसपासका क्षेत्रमा पनि गैराती हात्तीले केही क्षति गरेको गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहले जानकारी दिनुभयो।
6: राति आएछ, पेट भत्काएर रानीकुलाको पुल तरेर यता सीतापुरका किसानहरू छन्, फुलराम चौधरी, बालुराम चौधरी भन्ने, तिनको खेतको धानहरू मिचिदिएछ। बिहान पुलिसहरूलाई बोलाएर मुसल्ठा उठाएर पठाएको थियौँ। आज राति हेरौँ के हुन्छ विशेष, गाउँलेहरू हामीहरू सबै मिलेर राति घुँडा गरेर त्यहाँ गस्ती दिने भनेका छौँ।
0: वडा नम्बर पाँचका वडाध्यक्ष बलवीर थारूले आफ्ना वडाका कर्मीडाँडा, सिमरेनी, साईपुर, नुक्लीपुर लगायतका क्षेत्रमा आजभोलि हात्तीले दैनिक किसानले लगाएको बालीहरू नष्ट गर्ने गरेको र त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायलाई खबर गर्दा चासो नदिएको बताउनुभयो।
7: वार्ड नम्बर पाँचमा विगत महिना दिनदेखि नै हात्ती आतंक भइरहेको अवस्था छ। अब त्यहाँ घर भत्काइदिने, त्यो सँगसँगै धानबाली, केराबाली लगायत त्यहाँ धेरै नोक्सानी भइरहेको अवस्था छ। त्यही भएर अब त्यहाँ के अरे जंगली जनावर, त्यो सँगसँगै बाघ र चितुवाको पनि आतंक भएको अवस्था छ। हाम्रो त्यो साईपुरदेखि तपाईँको यहाँ नुकीपुर टर्मिनाडा हुँदै पार्क हुँदै त्यहाँ माथि गौशालासम्मको त्यो एरिया एकदमै समस्या भइरहेको अवस्था छ। त्यस कारण हामीले अब त्यसको लागि सम्बन्धित निकायले पनि बारम्बार के अरे ताकेदार जान पत्र पनि पठाइरहेको अवस्था हो। त्यसमा अब उतातिर त्यस्तो कुनै किसिमको पहल भइरहेको अवस्था छैन। त्यही भएर अब यो ठाउँलाई अब कसरी अब सुरक्षित गर्न सकिन्छ भनेर अब सम्बन्धित निकायले ध्यान दिनुपर्ने जस्तो लाग्छ।
0: त्यो क्षेत्रमा हात्तीले गाउँमा आएर स्थानीयका केरा तथा धानबाली नष्ट गर्नुका साथै घर समेत भत्काउने गरेको छ भने बाघ तथा चितुवाले घरपालुवा जनावरहरूलाई खाइदिने गरेको छ। खुस खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
8: ल यति छिटो आमा बन्न लागेको त थाहा पाउँदैछु, यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जान्नु पर्यो जस्तै लाग्छ।
9: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो सर अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढ़ीका कारण 547 शव फेला परेको हो। रसुवामा 13, नुवाकोटमा 38, दादिङमा 40, गोर्खामा 44, नवलपुरमा 134, नवलप्रासमा 28, तनहुँमा 29, सबैभन्दा बढ़ी 221 शव चितवनमा भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना सम्पर्कविहीन छन्। प्रहरीका 28, सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सा कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवा र नुवाकोटबाट 162 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 1473 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परेका टीकापुरका अधिकांश नागरिकको उद्धार भएको खबर छ। टीकापुर 5 कमलबहादुर चौधरीका छोरा दुर्गे चौधरी उद्धार भएकाको लिष्टमा आफ्ना बुवा लगायतको नाम देखेको तर बुवा र उनका साथीहरूसँग सम्पर्क भने हुन नसकेको बताउनुहुन्छ।
12: मनकापुरको चाहिँ उद्धार भइसकेको छ। बिच चाहिँ अहिले कमल चौधरी 43 वर्षको, अरू हाम्रो गाउँको जति छन् 5 सबैको नाम रहेछ। कन्ट्याक्ट छैन अहिले, कतै पाउँदैन, कन्ट्याक्ट गर्छैन।
0: भोटेकोसीमा आएको बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा गम्भीर क्षति पुगाएको छ। बाढ़ी दपैयोका कारण निर्माणाधीन तथा निर्माण सम्पन्न आयोजनाहरू प्रभावित हुँदा आयोजनामा कार्यरत सयौं कामदार समेत संकटमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार बाढ़ीका कारण 13 जलविद्युत आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ। ती आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन बनेका थिए। उनीहरूमध्ये 254 जनाको उद्धार भइसकेको छ भने केही सम्पर्कमा आए पनि ठूलो संख्यामा अझै सम्पर्कविहीन छन्। इप्पानका अनुसार बाढ़ीबाट प्रभावित आयोजना मध्ये अप्पर त्रिशुली 1 मात्रै 576 जना कामदारको अवस्था अज्ञात छ। उक्त आयोजनामा करिब 1350 कामदार कार्यरत रहेकोमा केहीलाई उद्धार गरिए पनि ठूलो संख्याका कामदारहरू अझै सम्पर्क हुन नसकेको बताइएको छ। टीकापुरकी लक्ष्मी चौधरी विगत 30 वर्षदेखि मकै बिक्री गरेर घर खर्च चलाउँदै आउनुभएको छ। गाउँघरमा सहजै पाइने मकै पोलेर दैनिक 500-700 कमाउने गर्नुभएको छ। यही कामबाट उहाँले बाल बालिकाको पालन पोषण र घर खर्च चलाइरहनु भएको छ। सरकारले प्रधानमन्त्री दैवी खोरपोक उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेको हो। बैठकले गत बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटे कोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुली तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। साथै बैठकले भारतसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
13: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
14: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
13: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
15: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
16: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
15: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
16: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
17: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा 1,91 करोड़ भन्दा बढ़ी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरण अनुसार बुधबार मध्यान्हदेखि बिहिबार राति 12 बजेसम्म उक्त कोषमा रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा 1,91,68,50,911 दाताहरूले 36 घण्टाको अवधिमा रकम जम्मा गर्नुभएको हो। बिहान नेपाल चीन सीमा भएर बग्ने भोटे कोशी नदीमा भीषण बाढ़ी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठकपछि ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोगमा जम्मा हुन शुरू भएको थियो। भोटेकोशी बाढ़ीका कारण विच्छेद भएको रसुवा जिल्ला सड़क सञ्जालसँग पुनः जोड़िएको छ। सड़क विभागका प्रवक्ता शम्भुराज न्यौपानले काठमाडौँ टोखा छरे गरखार पुल अपरा नर्जा लच्याङ शर्मथली पाटीखर्क हुँदै बोगटीटार कालिकानाथ धुन्ची सड़क खण्ड सञ्चालनमा आएको जानकारी दिनुभएको छ। सड़क खण्डमा आवश्यक मर्मत तथा अवरोध हटाएपछि हार चार चक्के साना सवारी हेदन आउजाउट गर्न सक्ने अवस्था बनेको हो। सड़क पूर्ण रूपमा सहज बनाउन थप काम भइरहेको विभागले जनाएको छ। सड़क खुलेपछि जिल्लामा अत्यावश्यक सामग्रीको ढुवानी उद्धार तथा राहत कार्यमा सहज हुने अपेक्षा छ। खोज खबरमा अब पालो जनावाजको। आज रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइएको छ। आजको जनावाजमा हामीले केही नागरिकलाई जनै पूर्णिमा कसरी मनाउनु भयो भनी सोधेका छौं।
18: मै बन्धु प्रसाद चौधरी, म ठेगाना टिकापुर एक शिवनगर हो है। रक्षाबन्धन अब दिदी बाबु हुँदै धेरै होइन, अनि उहाँले आजकल प्रचार उहाँको हात से हातमा चाहिँ राखी बाँधके रक्षाबन्धन मनैली र साँझके भैसे बैठके खा पिके हाम्रो थारूनके चलन भयो। एकठो ढेर परिकार पकाइना मिठ मिठ परिकार पकाएके अनि एकैठे बैठके सबको जाने मजासे दुःख सुख जुन विगतमे हुल बातचित बटैना दुःख सुख के बातचित सँगसँगै अब आगामी दिनमा अब दसैँ एउटा दसैँको तयारी अब घर परिवारमा कैसिन बा हाल खबर पुछ्न अस्ति अस्ति हो कि ती रक्षाबन्धनमा हामीले मनाइति रहला ती अब रमाइलो बाबै अब धेरै दिन पर्छ दिदी ओ बाबु कन्से भेट हुबो र एकाबसके माया प्रेम भाइचाराके मित्रता अझै घनिष्ठ होय कना हिसाबसे एकदमै खुसी लागत यी त्यौहार सायद नआए त सायद दिदी बहिनी कन्से भेट फिनाइ उठी कि कहाँ कहाँ अपन आफनमे अपना अपना मनमे प्रश्न उज्जत र यी एक त्यौहार ऐना र दिदी बहिनी कन्से आफन्तौकनसे भेटघाट हुइना एकाबसके माया प्रेम सद्भाव हुइना एक खालके छुट्टै जोत जाँगर ऊर्जा फे पैरा हुइट मजा लागत
19: म नै इच्छा चौधरी हो हाम्रो त अपन दादा भैयनमे राखी कसके अनि जाके मिठ मिठ मन मिठाई खवाके मनैली के परल एक आपसमे बातचित हुइल सब ई सालमे अब हाम्रो दिदी हुके फेबाहे चाइल्ड भई हाम्रो फिया मनाइल के ठान बैके खैना खैली मनैली के परल
20: शुभ नाम चाहिँ नवीन विश्वकर्म रमाइलो भयो भनौँ अब दिदी बहिनीहरूसँग टिका लगाइयो अब भेट्ने अवसर पनि पाइयो धेरै जस्तो अब प्रसुभातिर बाढी पहिरो आयो कतिपयका दाजु बहिनीहरूले अब सोचे हुन्न अब रक्षाबन्धन मनाउन सोचे हुन्न तर अब उनीहरूको उसले चाहिँ दुर्घटनाले चाहिँ अब त्यस्तै भयो अब हामीहरू यतातिर चाहिँ आइरहेको छैन त्यही हो हल्का रमाइलोसँग मनाइया छ अब दिदीहरू अनुभव बहिनीहरू टिका सिका लगाइयो रमाइलोसँग मनायो भनौँ भेटघाट कुराकानी भइयो अब त्यही त जिन्दगी जब समझ हुन्छ रमाइलो हुँदै रहेको छ जस्तै अब यहाँ त अब हामीहरूको यहाँतिर केही छैन रमाइलो भइरहेछ अब त्यहाँतिर हेरौँ अब त्यहाँतिर कतिपय घरमा रोइरह हुन्न कतिपय अब बनाएर हुन्न चाडपर्व त्यस्तै त्यही हो हामीले चाहिँ भनौँ अब उतातिर त अब केही त्यस्तो दुःख नहोस् भन्नु हो
21: एकै ठाउँ मौका पाइन् भेट्न रमाइलो भयो राम्रो आशीर्वाद दिउँ हामीले दाईहरूले पनि दिनुभयो भाइहरूलाई हामीले दिउँ दाईले हामीलाई दिनुभयो खुसी साथ भयो मलाई
22: शङ्कर पिक एकजनाको शिविर टिकापुर राम्रै अहिले त दामी भयो यहाँभन्दा अघिल्लो साल भयो थिएन अहिले यो साल राम्रो भयो दिदीहरूसँग भेट भयो यस्तै हो सबैसँग भेट हुँदै जान्छ दिदीको घर गयौँ दिदीसँग भेट्यौँ राखी बनाएर आयौँ दिदीले आशीर्वाद दिनुभयो खुसी त रक्षाबन्धन पहिलो अब कति दुईटै साल पछि यो भएको खुसी छु
0: र नेपालका रविन्द्र दाहाँत रोड टू यूएफसी सिजन पाँचको छनौटको फाइनलमा पुगेका छन् उनले चीनको सांघाईमा शुक्रबार भएको सेमी फाइनलमा न्यूजील्याण्डका कासिब मोडर्सलाई अंकका आधारमा पराजित गरेका हुन् बझाङको बाघ उपनाम पाएका उनले मेमा मकाउमा पहिलो खेलमा फिलिपिन्सका किम्बर्ट अलिन्तो जोनलाई पराजित गरेका थिए गत वर्ष अगस्तमा म्याट्रिक्स फाइट नाइटमा भारतका चर्चित च्याम्पियन चुङग्रेड कोरेनलाई हराएका ब्यान्टनमेन्टको उपाधि जितेपछि रविन्द्रको चर्चा चुलिएको थियो। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू टिकापुर नगरपालिकाको वर्तमान समस्याका विषयमा टिकापुर उद्योग वाणिज्य संघको चासो व्यक्त आज भएको छलफल निष्कर्ष विहीन टिकापुर नगरपालिकाको वडा नम्बर पाँचमा हात्ती आतंक सिमरेनी साईपुर कर्मीडाँडा नुकुलीपुरका किसान चिन्तामा रसुवा बाढ़ीमा अहिलेसम्म 547 जनाको शव फेला हालसम्म 1473 जनाको उद्धार टिकापुरका पनि केही नागरिकको उद्धार र जलविद्युतमा बाढ़ी कहर 679 अझै सम्पर्क विहीन हौस त अहिलेलाई खोज खबर यति नै हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु नमस्कार।
23: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
24: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
23: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
24: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
23: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
24: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
23: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
24: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
24: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
24: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्यू त आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन माथि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
3: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: आरएनला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810-62-35-47।
6: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
7: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864-70-483।
8: ए गान्ती जानी बा, त्यही भैँसा लोटाउनलाई रङ्गा ठाउँलाई जानी जानी बा जानी। ए आमा खाना पकाइ राखी, म जान्छु अब त, मेरो भैँसो प्याउँछ म अगाउँछु, अब त मेरो भैँसो प्याउँछ म अगाउँछु, अब त म मोटिन्छु। ओ हजुर धै, एकैछिन राङ्गो खुइदिना धै।
9: हा त्यही भैँसा लागि क्या राङ्गु खु, त्यो त बाटै पनि कसरी पो हटी आयो, खुना खुइदिन्छु राङ्गु।
8: हुन पनि त्यो राङ्गो त हेर्दै नै त
9: मैखी के अलिक लाउन माने हौ कि, त्यही भैँसाको हडोडो झुनी छैन।
8: ओ लोटाउन घर कि त खुबै अड्किन्छ त,

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियर, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
7: मैले त एक पेटी चाउचाउ ₹600 किने।
0: ₹600 किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500 600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।

0: तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9046477।
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी छटके तिलहरी रामलीला झाला पिजडा झुम्का बाला एक आनामा एक जोडी चुरा बबी औठी बेरुवा औठी पेन्डल एकदेखि 4 आनासम्मका नौगेडी हारहरू चन्द्रमा मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना साइनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
4: इन्द्रेणी ज्वेलर्स बलभद्र चौक टिकापुर कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 9844404019।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: पैक किलिटे शर्त लागू हुई एनसेल नेपाल के लग।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक दुर्बा सुनार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाइनिज माइनो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तालको आपतकालीन मूल्यांकन गर्न चिनिया विज्ञ टोली घटनास्थलमा। तालको पानीको सतह नागेर बग्ने क्रम रोकियो, उद्धार कार्य पुनः शुरू। जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
1: दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो।
0: रसुवामा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 579 जनाको शव फेला, करिब 1000 जना सम्पर्कविहीन। बेपत्ता परिवारका आफन्तलाई जानकारीका लागि विपद प्राधिकरणको वेबसाइट हेर्न आग्रह।
2: हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौं, अपडेट गर्दै जान्छौं, त्यो हेर्नको लागि पनि अनुरोध गरे।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त। पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो।
3: अड्केका र अत्यावश्यक सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेका छौं, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
0: र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकुसी बाढ़ीले निम्त्याएको विपत्तिले धेरै पाठ सिकाएको छ। पूर्व सूचना प्रणालीमा दात्री निकाय र सरकारले लामो समयदेखि धेरै रकम खर्च गरे पनि यसले काम गर्न सकेन। आपतमा पूर्व सूचना र जानकारी बाँड्नको लागि कुनै समय एफएम रेडियोहरूले निकै ठूलो भूमिका खेलेको थियो। अहिले ती रेडियोहरू पनि विद्युत आपूर्ति बन्द हुँदा बन्द हुने अवस्थामा पुगेका छन्। स्थानीय रेडियो कमजोर हुँदा अत्यावश्यक र आवश्यक सूचना प्रवाहमा असर परेको कुरालाई सबैले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका छन्। ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिमका कारण केही घण्टाका लागि उद्धार कार्य रोकिएको थियो। पानीको सतह घटेपछि अहिले जोखिम केही कम भएको चीनी सरकारी संचार माध्यमले जनाएका छन्। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भुटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरिएको बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग भन्नुभयो।
1: अब त्यहाँको अवस्था यो फुट्यो भनेर जुन दिउँसो हल्ला भयो त्यो नफुटेर त्यो चाहिँ त्यो जुन ताल बनेको थियो त्यो भरिएको र त्यो ओभरफ्लो भएको अवस्था थियो। त्यो ओभरफ्लो भएर आउँदाखेरि केही पानी थप पानी चाहिँ भोटेको छेउमा मिसिन आयो, असर पारिसकेको प्रभाव पारिसकेको क्षेत्रमा जानु त भएन। हाम्रो सूचनामा के भनेका छौँ भने खास गरी उद्धारकर्ताहरू समाजका विभिन्न मान्छे सुरक्षाकर्मीहरू जो उद्धारमा खटिराख्नु भएको छ उहाँहरू चाहिँ बाढीले प्रभाव पारेको क्षेत्रमै खटिएको कारणले उहाँहरूलाई चाहिँ रातिको समयमा उद्धार कार्य बन्द गर्न र दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो। नफुट्न पनि सक्छ तर त्यो नफुट्ने भनेर कन्फर्म नहुँदासम्म सतर्कता कायम राख्नु जरुरी छ।
5: यसैबीच नेपाल चीन सीमा क्षेत्रमा बनेको अवरोध तालको अवस्था र सम्भावित जोखिम मूल्यांकन गर्न चिनिया उद्धार तथा विपद विशेषज्ञहरूको टोली घटनास्थलतर्फ पुगेको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत सिंगाछेको गिरोङ जिल्लामा बनेको अवरोध तालको आपतकालीन मूल्यांकनका लागि विज्ञ टोली खटाइएको हो। टोलीले घटनास्थलमै तालको अवस्था, बाँधको जोखिम र सम्भावित क्षतिको निगरानी गरिरहेको छ। आपतकालीन प्रतिकारी लागि ड्रोन मार्फत निगरानी र पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरी वास्तविक समयको तथ्याङ्क संकलन भइरहेको छ। बाढ़ीपछि हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव मध्ये चितवनमा सबैभन्दा धेरै 221 छन्। यस्तै गोर्खामा 44, धादिङमा 40, नुवाकोटमा 38, तनहुँमा 29, नवलपरासीमा 28, रसुवामा 13 र नवलपुरमा 134 शव फेला परेका छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना समेत रहेका छन्। रसुवा र नुवाकोटबाट मात्रै 162 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ। नेपाल प्रहरीले हालसम्म करिब 4,500 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
2: हाम्रो यो करिब 7 बजेसम्मको अपडेटमा चाहिँ शव फेला परेको 579 जनाको छ। सम्पर्कविहीन व्यक्तिहरू 1924 जना। त्यसै गरी हामीले अब यो सुरक्षा कर्मी परिचालन गरे ओभरअलमा चाहिँ 15,431 जना तीनटा सुरक्षा निकायबाट अहिले पनि फिल्डमा खटिनु भएको छ। अब राहतको कुरा गर्दाखेरि हामीले अस्ति पहिलो दिन नै नेपाल सरकारले निर्णय गरेर रसुवा नुवाकोटलाई 1-1 करोड़ र धादिङको लागि 50 लाख विनियोजन गरिसकेको थियो भने अहिले आज हिजोको कार्यकारी समितिबाट 15 प्रभावित जुन पालिकाहरू छ संकटकाल घोषणा भएको त्यसको लागि चाहिँ 6,15,00,000 रुपियाँ विनियोजन भइसकेको छ आज। त्यसै गरी मैले यहाँहरूलाई भन्नुपर्दा अहिले अस्पतालमा उपचाररत रहनुभएको घाइतेहरू 101 जना हुनुहुन्छ, जसको लागि चाहिँ सर्जिकल मेडिकल टिम समेत परिचालन भइसकेको छ। अहिलेसम्म जम्मा उद्धार गरिएको व्यक्तिको संख्या चाहिँ 4,451। आज चाहिँ जल विद्युतको सुरुङबाट 191 र हवाई उद्धारबाट 517 जना समेत गरी जम्मा 4,451 जना अहिलेसम्म रेस्क्यु भएको छ। त्यसमा विदेशी नागरिक उद्धार 129 जना र उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टर आजको यो चाहिँ 16 हेलिकप्टरबाट 900 उडान भएको छ। राहत सामग्रीमा हामीले 32 ट्रक भन्दा बढी खाद्य र गैर खाद्य सामग्री काठमाडौँबाट उता प्रहरी जिल्लामा पठाएका छौँ भने अहिले हेलिकप्टरबाट 6 काठमाडौँबाट 6 हेलिकप्टर चाहिँ राहत सामग्री लिएर गइसकेको छ। अनि इन्धनको केसमा पनि हामीले हवाई इन्धन 17,000 भन्दा बढी नुवाकोट पठाइसकेका छ। त्यसै गरी अन्य इन्धन पेट्रोल र डिजेल पनि पठाएको धेरै नै पठाएको अवस्था छ। मैले सम्पर्कविहीन भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ। त्यो हेर्नको लागि पनि अनुरोध गरे।
5: यसैबीच आज मात्रै बाढ़ीमा फँसेका 1800 जनाको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज दिउँसो 3 बजेसम्म टिमुरे, च्याप्रोवेशी र मैलुङ लगायत क्षेत्रबाट 40 जना विदेशी नागरिकको समेत उद्धार गरिएको छ। उद्धार गरिएका विदेशीमा 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमानी र 2 कोरियाली नागरिक रहेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावितका लागि सरकारले सहयोग आह्वान गरेको 36 घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ सहयोग संकलन भएको छ। अर्थ मन्त्रालय लगायत अनुसार हिजो मध्याहदेखि बिहिबार राति 12 बजेसम्म विभिन्न 10 वाणिज्य बैंकमा रहेका कोषका खातामा 1,91,86,50,911 रूपियाँ जम्मा भएको हो। यसैबीच 87 वर्षीय राजी राणाले कोषमा 1,09,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाइएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले बुझ्नु भएको हो। यो व्यक्तिगत तर्फबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो। उहाँको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नै तर्फबाट 80,000 रूपियाँ सहयोग गरेका छन्। काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग आज साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी, बागी र गलौदी क्षेत्रमा जमिएको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फी सञ्चालनमा आएको हो, तर हाललाई अत्यावश्यक सवारी साधन मात्रै जोडिएको धादिङको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छौ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
5: यस्तै भीषण बाढ़ीका कारण सड़क सञ्जालमा विच्छेद भइएको रसुवा जिल्ला फेरि सड़क मार्फत जोड़िएको छ। वैकल्पिक सड़क प्रयोग गरेर चारपाङ्ग्रे साना सवारी साधन सञ्चालन गर्न मिल्ने गरी बाटो खुलाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ टोखा सहरे गठखार पुल आप्र नर्जा लच्याङ शर्मथली पार्टी खर्क बोगटी टार कालीका स्थान हुँदै तुन्चे पुग्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। सड़क खुलेसँगै बाढ़ीका कारण लामो समयदेखि सड़क सम्पर्कविहीन बनेको रसुवासँग आवत जावत सहज हुने भएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तासम्म समेत यस विषयमा दवाब दिन नहुन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर कासिब मार्टुकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। तीन राउण्डको खेलमा ढाँट विजयी हुनुभएको हो। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अंक दिएपछि ढाँट विजयी हुनुभएको हो। ढाँटले अब ताजिमासँग फाइनलमा खेल्नुहुनेछ। ताजिमाले सेमी फाइनलमा भारतका चुङरिन कुरेनलाई पराजित गर्दै फाइनलमा पुग्नु भएको हो।
6: सन्तोषी राहुल
7: बाढ़ीपछि खानेपानी दूषित हुन सक्ने भन्दै चिकित्सकको चेतावनी।
8: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
7: पानी उमालेर मात्रै पिउन चिकित्सकको आग्रह। कुराकानी तिब्बतको थुनिएको तालमा फेरि खतरा, भोटेको सीमा त्रास, विज्ञसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ।
0: साझा खबरमा अब बाँकी खबर। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी र खोलामा शव लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाई छ। यस्तो अवस्थामा दूषित पानीका कारण झाडा पखला हैजा लगायतका पानीजन्य रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। वरिष्ठ फिजिसियन डाक्टर रोशन झाले विशेष गरी नदी आसपासका वासिन्दाले खानेपानीमा थप सावधानी अपनाउनु पर्ने बताउनु भएको छ। यसै विषयमा यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने यस विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं।
8: जुन यो बाढ़ीले गर्दाखेरि हाम्रो 7 जिल्ला प्रभावित भएको छ, विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौं भने अहिले चाहिँ पोस्ट फ्लड बाढ़ी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढ़ी छ त्यो चाहिँ एकदमै ठूलो बाढ़ी थियो। त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खानेपानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उद्धारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढ़ीबाट प्रभावित हुनुभएको छ उहाँहरूको धनजन त गयो गयो।
13: जस्तो अहिले बाढ़ी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन् त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकिएला?
8: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ। जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा। त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन। सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौं उहाँहरूले जुन भोग्नु भयो त्यो चाहिँ हृदय विदायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खानेपानीको नै हो। सो खानेपानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने। यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
0: सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आज मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ 3 दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। उहाँले दिएको राजीनामा आजको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिब्बतको ताल फेरि फुट्ने हल्लाले भोटेको सीमा त्रास, विज्ञ भन्छन्।
14: पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
0: तिब्बतको ताल फुटे के हुन्छ, भोटेकोशीको जोखिमबारे विज्ञको विश्लेषण लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
15: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने खबर बाहिरसँगै भोटेकोशी आसपासका बस्तीमा त्रास फैलिरहेको छ। अहिले तालको पानी सतह घटेसँगै पानी बाहिर बग्ने क्रम रोकिएको छ। यसले तत्काल ठूलो बाढ़ी आउन सक्ने जोखिम केही कम भएको संकेत गरेको छ। तर विज्ञहरूले भने कस्तो विश्लेषण गरेका छन्, नदी थुनिएर बनेको ताल फोड्दा पहिलेकै जस्तै बाढ़ी आउला। हिमबाड़ीका अध्यक्ष श्री कमल द्विवेदीको कुरा सुनौ।
14: नेपालमा हाम्रो चाहिँ धेरै जसो ठूला खोला ठूला नदीहरू जति हिमाली क्षेत्रबाटै आउँछन्, अब हाम्रा चाहिँ नि यो जलविद्युत योजनाहरू यिनै नदीहरूमा बनेका छन् भन्दा यसबारेमा हामीले अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गर्न एउटा छुट्टै निकाय नै चाहिन्छ, छुट्टै विज्ञहरूको चाहिँ एउटा टोली नै चाहिन्छ। यो अरू बाढ़ी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले व्यवहार गर्न सक्दैनौ भन्ने मेरो मत चाहिँ त्यस्तो हो। तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ भएको छैन। बाढ़ी हो यो, मैले त्यही भएर यस्तो बाढ़ीलाई चाहिँ हिमबाढ़ी भन्ने मैले नामाकरण गरेको छु होइन, माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब किन त्यो पुरिन्छ त्यो निकाल्नै सकिँदैन, जस्तो भेटिँदैन। जस्तो सेती बाढ़ीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन

0: रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन. अब सायद यति ठूलो बाढी नआउला त्यति माथिसम्म नआउला भन्ने अनुमानले गर्दा हो कि होइन. अब यो त्यो एउटा चाहिँ अब त्यसरी आउन सकेको भए अलिकति एलर्ट मात्रै बस्न सकेको भए पनि सायद त्यो तल चाहिँ तल्लो तटीय क्षेत्रमा मानवीय क्षति चाहिँ कम हुन सक्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ. यो प्रत्येक घटना दुर्घटनाबाट सिक्ने हो, पाठ सिक्ने हो. अब हाम्रो प्रणालीले सिक्ने, मान्छे हामी चाहिँ सर्वसाधारणले सिक्ने, सबैले सिक्ने हो. अब के गर्नुहुन्छ के गर्नुहुन्न, प्रकृतिले को चाहिँ जुन एउटा लीला भनौँ होइन, प्रकृतिको लागि यो अब एउटा सामान्य घटना हुन होला सायद होइन, तर हामी मान्छेले चाहिँ सिक्ने हो. प्रकृतिले कसरी हामीलाई चाहिँ नि व्यवहार गर्छ अथवा प्रकृतिले कसरी अगाडि चाहिँ यस्ता खालका प्रकोप ल्याउँछन् भन्ने कुरा हामीले सिकेर अब हामीले बस्ती विकासका कुरादेखि लिएर सुरक्षाका उपाय जस्तो अब जुन अघि हामीले भने पूर्व सूचना प्रणाली कसरी विकास गर्ने, के गर्ने, अध्ययन कसरी गर्ने भन्ने सबै कुरा सिक्ने हो. अब कतिपय कुराहरू हाम्रो पकड़भन्दा धेरै बाहिर हुन्छ. प्रत्येक घटना दुर्घटना अथवा यस्ता खालका विपदहरूबाट हामीले सिक्नुपर्छ र आगामी भविष्यको चाहिँ जनसङ्ख्या भविष्यका चाहिँ अब भनौँ सन्ततिहरूलाई बचाउनेतिर हाम्रो ज्ञान प्रयोग गर्नुपर्छ. जस्तो माथिल्लो क्षेत्रबाट यस्तो खालको बाढी चाहिँ अब यही स्तरमा चाहिँ सायद अब आउने सम्भावना अलिक कम हुन सक्छ. पछिल्लो वेभ आयो भने पनि जस्तो अब त्यहाँ अलिकति थुनेर यही हिमबाडी आउने क्रममा नजिकको खोला सँगैको खोला चाहिँ थुनेर पानी जमेको भन्ने पनि कुराहरू आएका छन् होइन. तर त्यो फुट्नलाई समय लाग्छ, तुरन्तै त अब नफुट्ला. र यस्तो किनभने यो बाढी र अरू सामान्य बाढीको फरक के हो भने सामान्य बाढीमा पानी मात्रै हुन्छ, धेरै पानी हुन्छ, थोरै मात्र घेग्रान हुन्छ भने यसमा सृजना हुने यस्ता हिमबाडीमा सृजना हुने घेग्रानको चाहिँ नि जुन मात्रा जुन छ नि यो अथाह हुन्छ. यो है पानीभन्दा लगभग चाहिँ नि डबल जति पानी छ त्योभन्दा डबल घेग्रान चाहिँ आउन सक्छ यस्तो बाढीमा. मैले पोखरा
1: घेग्रानले चाहिँ अझ बढी जोखिम बढाउँछ.
0: घेग्रानले किन जोखिम गर्छ त भन्दा त्यसले खोलाको धार जुन नै परिवर्तन गरिदिन्छ. अब अहिले हामीले जुन देख्यो नि माथिल्लो सतहसम्म चाहिँ बाढी आएको नि, घेग्रानले खोला पुरिदियो, त्यसपछि जुन त्यसमा भएको बाँकी भएको लेदो र पानी चाहिँ त्योभन्दा धेरै माथिल्लो सतहसम्म गएर चाहिँ त्यहाँ चाहिँ नि पुरिदिएको अवस्था छ नि होइन. भन्दा त्यही एउटा यो घेग्रान एकदम धेरै सृजना भएर बगेर आएको छ. र घेग्रानको चाहिँ एउटा कस्तो खालको गुण हुन्छ भनेदेखि बाढी आउने बेलामा यो भिरालो जमिन एउटा 5 डिग्रीको स्लोप भएको ठाडो खोलामा मात्रै घेग्रान चाहिँ बग्न सक्छ, घेग्रान भाव भनौँ है त्यसरी बग्न सक्छ. त्योभन्दा तल गएपछि चाहिँ के हुन्छ भने यसले चाहिँ त्यो घेग्रानले चाहिँ खोला किनारमा छोडिदिन्छ, खोलामा छोडिदिन्छ त्यो पानी मात्रै, पानी र लेदो केही लेदो मात्रै त्यसबाट तल बगेर जान्छ होइन. भन्दाखेरि अब त्यही भएर यही प्रकारको यसरी नै चाहिँ फेरि चाहिँ उत्रै खालको चाहिँ पक्कै पनि आउने सम्भावना, तर सतर्क चाहिँ रहनुपर्छ है. र माथिल्लो चाहिँ नि क्षेत्रकाले तलसँग कम्युनिकेसन कसरी गर्ने भन्ने यो एकदम निरन्तर सम्पर्कमा र चाहिँ रहनुपर्छ. तर अब ठ्याक्कै त्यत्रै आउला भन्ने चाहिँ म चाहिँ अलिकति त्यसमा चाहिँ अब
1: त्यसलाई
0: जोखिम चाहिँ छ, सतर्क रहनुपर्छ होइन. तर जुन जत्रो स्केलको अहिले हामीले त्यसरी नै जस्तो हामीले अहिले देख्यौँ नि पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ.
1: एकजना प्रदीप मगर्जीको कमेन्ट छ, उहाँले चाहिँ यस्ता थुनिएका अझै ठूला हिमताल छन् भन्ने छ, अबको तयारी के होला भनेर सोध्नु भएको छ.
0: अब यस्तो छ, अब हिमताल छ त्यहाँ माथिपट्टि, त्रिशुलीको माथि पनि हिमतालहरू छन्. तर अब हामीले अहिले मैले हिमताल सम्बन्धी अध्ययन गर्न थालेको सन् 1998 हो होइन, लगभग 28-29 वर्ष भयो. जस्तो हामीले त्यो बेलामा मैले अध्ययन गर्न थाल्दाखेरिको अनुभव म सुनाउन चाहन्छु. त्यो बेलामा हामीलाई कस्तो हाम्रो त्यो बेलाको हाम्रो बुझाइ के थियो भने ठूलो हिमताल मात्रै जोखिमपूर्ण हो भन्ने चाहिँ हाम्रो बुझाइ थियो होइन. भन्दाखेरि धेरै जसो ठूला हिमतालहरूको अध्ययन भए, तर पछिल्लो समयमा के देखिँदै गयो भने सन् 2003 माडीमा त्यस्तै बाढी आयो जहाँ हिमतालै थिएन होइन, र त्यसपछि 2012 सेती बाढी आयो जहाँ हिमताल विस्फोटन होइन त्यो भन्दाखेरि, त्यसपछि चाहिँ हामी मेरो बुझाइमा मैले के बुझ्दै गए भन्दा हिमताल मात्रै होइन र यो हिमाली क्षेत्रमा बाढी आउने कारणहरूमा त्यो क्षेत्र भिरालोमा रहेको घेग्रान द्रुत गतिमा पहिरोको रूपमा तल चाहिँ बग्नु र ठूलो पानी पर्नु, हिमाली क्षेत्रमा धेरै ठूलो पानी परेर लेदोसहित बग्नु, लेदो बगाउनु, बगेर तल बाढीको रूपमा आउनु र चाहिँ हिमनदीहरूमा भएको बरफ अनि एकै द्रुत गतिमा पग्लेर पनि यस्ता बाढीहरू आउँछन् भन्ने चाहिँ देखियो. अब अहिले हामीले जुन देख्यौँ यो

0: ठूलो हिमताल एउटा एउटा जोखिमपूर्ण हुन्छ नै पनि होइन तर ठूला हिमताल मात्र नभएर अहिले अरू अरू प्रक्रियाबाट पनि बाढी आइरहेको चाहिँ हामीले देखेका छौं।
1: जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। रसुवा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 589 जनाको शव फेला परेको छ। करिब 1000 जना सम्पर्कविहीन रहेको सरकारको भनाई छ। विपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त भएको छ। पृथ्वी राजमार्ग दुवै तर्फ सञ्चालनमा आएको छ तर अत्यावश्यक सवारी साधनलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ। रसुवा फेरि सड़क सञ्जालमा जोड़िएको छ र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश गर्नुभएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही भदौ 20 गते शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
7: बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। टेकबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि टेकबहादुर साउद स्मृति केन्द्रको सभा हालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। टेकबहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864274483।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868404।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झालक, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना भिन्न साइनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
5: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484019।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाई वाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका 30/2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड टिकापुर कैलाली, संचालक राम प्रसाद चौधरी।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595। लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519964।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडी विथ ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: टिकापुर नगरपालिकाको सूचना।
3: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
2: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
3: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
2: त्यसैले कर तिरौ सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
3: समयमै कर तिरौ जरिवानाबाट बचौ।
2: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: साहुनी अस्तिको सही जोडेर कति भयो?
1: 4000 त हो नि।
0: ए जम्मा 4000 हो? अनि आज जोडेर 6000 त हुन्छ नि साहुनी।
1: ए कहिले यस्तै भ

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825373772।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं मानिसको उद्धारमा विशेष टोली परिचालन गरिएको सेनाको भनाई।
1: अहिले सुरुङहरूमा फोकस भएको छ, त्यसमा स्पेशल टोली, स्पेशल इक्विपमेन्ट युज गर्ने टोली छ।
0: ज्यान गुमाएकाहरूको शव विभिन्न जिल्लामा किन पठाइँदैछ?
2: व्यवस्थापन गर्नुमा अलिकति चुनौतीपूर्ण संख्या छ, त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ।
0: बाढ़ीबाट तीन जिल्लाका झण्डै दुई दर्जन विद्यालयका 7,000 विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालका अधिकारीहरूले बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या शुक्रबार साँझसम्म 579 पुगेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि ह्वात्तै बढ़ेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढ़िरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
2: आफन्त आउँदैसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
3: मन्त्रालयका सहप्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा दुई वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड पाँचौंको निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन आठौंको आगमन हेर्न थुप्रै मानिसहरू जमा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड पाँचौंको 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशकभन्दा बढ़ी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्वसैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं के सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्मकैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्वहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलंका सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढ़ी जंगली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झण्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। झण्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढ़ीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टीम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्क विहीनहरूको संख्या करिब 2,000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाईमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
1: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको कहाँनिर एक्जेक्ट पोजिसन छ भनेर पत्ता लाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनमा समाउनु हुनुहुन्थ्यो, उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेकथ्रु गरे ठाउँ पत्ता लगाएर। यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
0: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
1: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको, आज पनि तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि कन्टिन्यू गरे।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
4: मिटिङ गर्दा गर्दै पनि स्याप्रु बेसीबाट 14 जनाको रेस्क्यू भएको छ। मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर त्रिशुली 360 मेगावाटकोबाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
0: त्यहाँ धेरै गुनासो आइरहेको त्यसैको थियो,
4: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यू भयो भनेर चाहिँ अहिले आएको छ, सुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुर्याइएको अवस्था छ।
0: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ। रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन्। शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
5: यातायातको पनि सहजता छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने किनभने आफन्त आउँदैसम्म पहिचान गर्न, पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग शव भण्डारण गर्ने राख्ने फ्रिजहरूको चाहिँ यति ठुलो हाताहाती हुँदाखेरि व्यवस्थापन गर्ने संख्याहरूमा अलिकति चुनौतीपूर्ण संख्या छ। त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ, गर्नुपर्ने छ।
0: कसैले पहिचान गर्नु पर्यो, हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो? अब पोखरासम्म पुग्नु पर्यो, पाल्पा पुग्नु पर्यो?
5: परेन परेन, त्यस्तो परेन। किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना, चिमुरे नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेर्यो भने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँ सब भेटेर यसमा व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सक्छ।

0: उनी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढ़ीका कारण तीनवटा जिल्लाका झण्डै दुई दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन शुरू गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
1: आठवटा धादिङको, छवटा रसुवाको, सातवटा गुरुवाको, 21 विद्यालयकोमा झन्डै 7200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी टेन्टेटिभ डाटा पार्छौ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाएको छ हजुर। र त्यसकै कतिपय प्रधानाध्यापकहरू, शिक्षकहरू, कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि, वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको, केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी पाइया छ।
2: यो चाहिँ रसुवाको हकमा,
1: रसुवाको हकमा कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
2: पठन पठन फेरि शुरू गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
1: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाई लगायत साथीहरूसित सम्पर्क भएको छ। नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो। त्यसमध्ये बढी क्षति भनेको 4 छ र 3 चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सन्दर्भमा हामीले 3 चरणमा यो सोच बनाएका छौँ। पहिलो सुरुवाती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त शोध, खोज, उद्धार, त्यसपछि उपचार अनि त्यसपछि लिएर बल्ल चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि, गाउँका अभिभावकहरू पनि पुरै त्रसित। त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग्छ। त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा, भेटघाट, पुनर्जीवन होइन, आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ शुरू गर्ने भन्ने सोच बनाएको छ।
0: उनी थिए शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै। बाढ़ीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
3: अस्तिको दिनको जुन विनाशकारी बाढ़ी छ त्यो बाढ़ी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चीन सरकार र यो सिचाङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरेको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रूट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चीन दुवैतर्फ जुन बाढ़ीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम, सुरक्षित स्थानमा लाने काम र अब चिनिया पनि चिनिया नागरिकहरू पनि ठूलो संख्यामा त्यो दिन अस्तिको दिन 93 चाहिँ विभिन्न यात्रीहरू भनौ न बोर्डर क्रस गर्ने मानिसहरू 93 नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ। त्यसैले त्यो संख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ। त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
0: चीनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढ़ेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्,
4: केरुङमा 176 गाडी चाहिँ लोड भएर बसिया छ। त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित गाडी चाहिँ कोरोला नाकाबाट चाहिँ यता ल्याउन पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ छ। बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने, अनि चौबार आएर गाडी चेक गर्ने भन्सार गर्ने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
0: त्यो त अब भन्सार विभागले सूचना पनि जारी गरेका छैन र त ब्याङ्कमा
4: त्यो गर्नु भनेर भनेको छ। अब त्यसको लागि अब त्यो गाडी

0: केरुङमा भएको झन्झनै अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चीन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौं ट्रकहरू चाहिँ बाटो बाटोमा छन्, अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेका छ, त्यसले गर्दाखेरि अब बाइसीबाट हालेर आउने अब नयाँ माल आउन सम्भव हुँदैन। त्यो भएर अहिले बैकाजुरी चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै।
1: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौं, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। शेख बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि शेख बहादुर साउद स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेख बहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टीकापुर नगरपालिका एक नम्बर ओडा कार्यालयको जरूरी सूचना। ओडाका सड़कहरू नजिक पशु चौपाया बाँधेर राख्दा सड़कमा उभिने पशु चौपाए बाटोमा पुग्ने गरी बाँड्दा दुर्घटना हुने बाटोमा आवत जावत गर्न अवरोध हुने र बाटो बिग्रिने भएकाले गाई गोरू भैंसी बाख्राहरू बाटोमा पुग्ने गरी नबाँड्न यो सूचना जारी गरिएको छ। कसैले असभ्य तरिकाले गाई गोरू बाटोमा बाँधेको पाइएमा निगरानी गर्न बाटोबाट हटाउन टोल विकास संस्थाका प्रतिनिधिहरू युवा समाजसेवीहरूलाई अनुरोध गरिन्छ। बाटोमा नबाँध्न आग्रह गर्दा पनि अटेर गरेको पाइएमा टीकापुर नगरपालिकाको एक नम्बर ओडा कार्यालयको फोन नम्बर 98484040598 वा नगर प्रहरीको फोन नम्बर 98480643997 खबर गरिदिनुहुन अनुरोध गरिन्छ। एक नम्बर ओडा कार्यालय टीकापुर नगरपालिका।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98659926।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
5: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टेकबहादुर साउँ स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। टेकबहादुर साउँ स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि टेकबहादुर साउँ स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। टेकबहादुर साउँ स्मृति केन्द्र टिकापुर कैलाली।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर कैलाली, संचालक दुर्बा सुनार।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि
0: पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै

0: कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जन धनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: लु खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एसडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सीतापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: सीतापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।